0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया
3: राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन
5: रेडियो टाइगर स्टुडियो टाइम बिहानको 6 बजेको छ
6: यस ट्यान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारीख भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज तीजको दर खाने दिन।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै, गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाता जोडिने।
0: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
1: कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
0: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
1: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2561-596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
6: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
7: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
7: आयोजक धरपझोङ गाउँपालिका जोमसुङ मुस्ताङ,
6: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
7: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा सड़क बारेको खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकाम सहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 को ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 ले कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनुको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले उहाँले भन्नुभयो। यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 को भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधी माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15 देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगसिरको 21 देखि 23 गतेसम्म काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खण्डका पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाई पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ, यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्व पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजोआज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ। पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रीनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उही रह्यो, विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ।
3: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नार्कसँग
5: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए, 88,000 भन्दा बढ़ी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23,26,000,000,000 रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000,000,000 रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23,00,000,000,000 रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्व मा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति शी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 को सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 को सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ।
4: अब केही खबर संक्षेपमा। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
4: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरी हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
4: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
5: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
4: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्यपूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
5: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन। आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्थी उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभर्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: यी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Mia.
1: Extreme energy drink.
2: Radio Pity FM. Radio Pity FM.
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: यस पर्व यस वर्षको तीज पर्व शुरू आज दर खाने दिन।
1: सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुग्यो। सल्यानमै मोटरसाइकल दुर्घटनामा तीज मनाउन माइते हिँडेकी चेलीको पनि ज्यान गयो।
0: दैलेखको राकम बजार नजिकै खोल्साको झाडीमा लुकाइएको पिस्तोल म्यागजिन र 5 राउण्ड गोली बरामद, दुईजना पक्राउ।
1: सिक्टा सिचाईको काम निकै कम गतिमा, 20 वर्षमा मात्र 51% भौतिक प्रगति, 24 अर्ब रूपियाँ खर्च।
0: र नेपालले एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो, एक दिवसीय एसिया कपमा छनौट।
1: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट टेकराज केसी र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई रेडियो

0: पाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिने गरिन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा स्वात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुदपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने धार्मिक मान्यता छ। दर खाने समय भने ठाउँ अनुसारको फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ध्यान दिन पोषणविदहरूको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी पर्व परेको छ।
1: देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको हो। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले बताएको छ। सिन्धुपाल्चोक, कास्की, गोर्खा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा मध्यरातीदेखि नै वर्षा भएको हो। आज कोशी बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। यसै गरी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ, त्यसै गरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा गेग्रान वाहनको जोखिम समेत बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ। अबको तीन दिन भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले बाढ़ी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै हिजो रातिदेखि भोलि पर्सीसम्मका लागि पानी पर्ने सम्भावना रहेको बताएको छ। यी क्षेत्रमा एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ।
0: बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। त्रिवेणी गाउँपालिका 5 सिमकको दुर्घटनामा घाइते 50 वर्षीय दिल्ली बहादुर ओलीको पनि उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या 3 पुगेको हो। यसअघि जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा 8 वर्षीय बालक रेशम बुढाथोकी र 18 वर्षीय किशोरी विपना बुढाथोकीको पनि मृत्यु भएको थियो। सिमकबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ हिँडेको लुम्बिनी प्रदेश 02001/00005 नम्बरको बोलेरो जीप सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा घाइते चालक सहित 3 जनाको उपचार भइरहेको छ। त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय चालक भूपाल पुनको अवस्था पनि गम्भीर छ। यसै गरी 29 वर्षीय पारस बोहरा र त्रिवेणी गाउँपालिका वडा नम्बर 6 करिब 42 वर्षीय लालमती बुढाथोकी पनि घाइते हुनुहुन्छ। घाइते 3 जनाको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
1: यस्तै सल्यानको त्रिवेणी गाउँपालिकामै भएको मोटरसाइकल दुर्घटनामा तीज मनाउन माइत जाँदै गरेका एकजनाको मृत्यु भएको छ। वडा नम्बर 3 टोक्रे स्थित शीतला देवी मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार 36 वर्षका दिता केसरीको घटनास्थलमा मृत्यु भएको हो। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर 1 पेदेनी खोलाका केसी आफ्नै भतिज कृष्ण केसीले चलाएको RA4P243 नम्बरको मोटरसाइकलमा दुर्घटनामा पर्नु भएको हो। जिताको पछ्यौरी मोटरसाइकलको चेनमा बेरिएर दुर्घटना भएको प्रहरीले बताएको छ।
0: सुर्खेत र दैलेख प्रहरीको संयुक्त टोलीले दैलेखको राकम बजार नजिकै खोल्साको झाड़ीमा लुकाइएको पिस्तोल, म्यागजिन र 5 राउण्ड गोली बरामद गरेको छ। अभद्र व्यवहार सम्बन्धी कसुर अनुसन्धानका क्रममा पक्राउ 2 जना मध्ये 1 जनाको बयानका आधारमा प्रहरीले लुकाएर राखिएको पिस्तोल बरामद गरेको हो। दैलेखको 38 नगरपालिका 6 30 वर्षीय भीमबहादुर शाही र वडा नम्बर 5 27 वर्षीय भूपेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू विरूद्ध 2083 भदौ 22 गते प्रहरी हवलदार कृष्णबहादुर राणा समेतको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। अनुसन्धानका क्रममा भूपेन्द्र शाहीले बयान दिने क्रममा दैलेखको 38 नगरपालिका 4 राकम बजार नजिकैको खोल्सामा पिस्तोल लुकाएर राखेको बताएका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमाण्डमा 3 जनाको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी खोजतलाश गरेको थियो।
1: जाजरकोटको शिवालय गाउँपालिका एक स्थित छेडा बजारबाट लागू

0: औसत सहित एकजना जीप चालक पक्राउ परेका छन्। सुर्खेत जाजरकोट सीमा क्षेत्रमा पर्ने छेडा बजारको एक होटलबाट रुकुम पश्चिमको आडविसकोट नगरपालिका नौ राणी बजारका 24 वर्षका शशी राम परियार पक्राउ परेका हुन्। बाँकेको नेपालगंजबाट त्यसतर्फ बोलेरो जीपमा गएका उनी जीप चालक रहेको प्रहरीले बताएको छ। होटलमा जीपका यात्रुलाई खाना खुवाइरहेको बेला चालक परिया लामो समयसम्म कोठा बाहिर ननिक्लिएपछि प्रहरी चौकी छेडाका हलदार दुर्गाबहादुर सुनारको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोठामा खोजतलास गर्दा परियारलाई लागु औषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी छेडाका इन्चार्ज लालु सिंहले बताउनुभयो। पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
1: अविरल वर्षासँगै सल्यानको कुमार गाउँपालिका पाँच स्थित आगर खोलामा आएको बाढ़ीले चिसापानीमा 10 घरमा क्षति पुर्याएको छ। बाढ़ीसँगै खोलामा आएको बाढ़ीले चिसापानीका झुपलाल गिरी, उपेन्द्र शाही, चित्रबहादुर गिरी, ज्ञानबहादुर गिरी, मानबहादुर गिरी, जीवन गिरी, पदमबहादुर शाही, विनोद गिरी र एकेन्द्र गिरीको घरमा क्षति पुगेको हो। आगर खोलामा आएको बाढ़ीले घरमा क्षति पुर्याउनुका साथै बगाएर ल्याएको गेग्रान लेदु सहितको माटोले स्थानीयका घरको भुइँतलाको आधा भाग पुरिएको छ। बाढ़ीले कटान गर्दा घरमा केही असर परेको छ भने अहिले स्थानीय त्यही घरमा बस्दै आएका छन्। खोलामा आएको बाढ़ीले बगाएर ल्याएको फोहोर ढुङ्गा माटो घरको भुइँतलामा रहेको पसलमा थुप्रेपछि 5 लाख बराबरको सामग्री भिजेर नष्ट भएको स्थानीय उपेन्द्र शाहीले बताउनु भएको छ। बाढ़ीले बगाएर ल्याएको घरको भुइँतलामा थुपारेको ढुङ्गा माटो हिलो सहितको लेदो कुमार गाउँपालिकाको डोजर प्रहरी र स्थानीयको सहयोगमा हटाइएको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ़ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने। ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
2: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
3: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने। जमिनका प्वालहरू भए चुर्ने। सर्पको आश्रय हुने ठाउँहरू हटाउने। घरको झ्याल ढोकामा जाली राख्ने।
2: सर्प देखेमा टाढैबाट बाटो फेर्ने। सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने। सर्प मरेको जस्तो देखिए पनि वास्तव मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
3: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने। सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने। सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने।
2: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने। विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
3: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने। बरु लाठी वा औजारको प्रयोग गर्ने। खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ। पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्। यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
2: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने। नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने। सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
3: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
2: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
3: दंश भएको अर्थात् टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइ राख्ने।
2: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
3: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने। सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने। झारफुक गर्नतिर समय खेर नफाल्ने।
2: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यही असोज 9 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
6: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: सबैको मान सुने
9: रेडियो मेरी एफएम।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले यस वर्षको तीज पर्व शुरू, आज दरखाने दिन, सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुग्यो, सल्यानमै मोटरसाइकल दुर्घटनामा परि तीज मनाउन माइत हिँडेकी एक चेलीको ज्यान गयो, दैलेखको राकम बजार नजिकै खोलसाको झाडीमा लुकाइएको पिस्तोल म्यागजिन र 5 राउण्ड गोली बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको काम निकै धीमा गतिमा भइरहेको छ। सिंटा सिंचाई शुरू भएको 20 वर्षमा मात्र 51% भौतिक प्रगति भएको छ, 24 अर्ब रूपियाँ खर्च भइसकेको छ। अब भने आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले दावी गर्नुभयो। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै काम सकिने उहाँको दावी छ। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको र पूर्वाधार निर्माणतर्फ करिब 24 अर्ब रूपियाँ खर्च भइसकेको उहाँले जानकारी दिनुभयो। मर्मत सम्भारको काम नियमित रूपमा चल्ने भए पनि आयोजना निर्माणको बाँकी काम 5 वर्षमा सक्ने गरी अहिले काम भइरहेको उहाँको भनाइ छ। आर्थिक वर्ष 2062-63 शुरू भएको यो आयोजना अन्तर्गत बाँकेको राप्ती सुनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 117 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ। नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण शुरू गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट 33,766 हेक्टर र पूर्वी मूल नहरबाट करिब 9,000 हेक्टर जगमा सिंचाई सुविधा पुर्याउने लक्ष्य छ। हाल 25,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको आयोजना निर्देशक आचार्यले बताउनुभयो। पछिल्लो पटक 2079 स्वीकृत गुरू योजना अनुसार आयोजनाको सम्पूर्ण काम 52,89,00,00,000 रूपियाँ लागतमा आर्थिक वर्ष 2089-90 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना अन्तर्गत 45 किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ भने यो नहरका सिद्धनिया, अकलघरुवा र गुरुवा गाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा रहेका छन्। गत आर्थिक वर्षमा सिक्टा सिंचाई आयोजनालाई विनियोजन भएको 1,57,00,00,000 रूपियाँ मध्ये करिब 89% वित्तीय प्रगति हुँदा भौतिक प्रगति 96% बढ़ी भएको छ।
0: भिरालो जमीनमा निर्माण गरिएका हुम्ला जिल्लाका 8 विद्यालयहरू तत्कालका लागि सुरक्षित भएका छन्। विद्यालयहरूमा ग्याबिन लगाउने कार्यका साथै घेरबार समेत गरिएका कारण सुरक्षित भएका हुन्। विद्यालयमाथि पनि पहिरो खस्ने डर र तल पनि भिरालो जमिन भएका कारण सधैँ जोखिम रहेको अवस्थामा ग्याबिन सहित घेरबार गरेपछि सुरक्षित महसुस भएको अदाञ्चली गाउँपालिका 2 थुमान मालिका विद्यालयका प्रधानाध्यापक भैरव बहादुर भण्डारीले बताउनुभयो। विद्यालयका भवन पक्की निर्माण गरिएका भएपछि पहिरोबाट बस्न ग्याबिन लगाउने कार्य नभएको अवस्था हाल ग्याबिन लगाउनुको साथै घेरबार पनि गरिएको कारण ढुक्कका साथ पठन पाठन गरेको उहाँको भनाई रहेको छ।
1: सुशासन प्रवर्धन, सामाजिक जवाबदेहिता र युवाको सशक्तिकरणका क्षेत्रमा क्रियाशील संस्था YGGPले आफ्नो 9 वर्षीय कार्यकाललाई समीक्षा गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा सहभागी वक्ताहरूले सुशासन प्रवर्धन र सामाजिक रूपान्तरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। उनीहरूले राज्यका निकायलाई नागरिकप्रति थप जवाबदेही, पारदर्शी र उत्तरदायी बनाउन नागरिक समाज, संचार क्षेत्र र युवा बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष गंगाराम सुनारले सुशासन कुनै एउटा निकायको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो। उहाँले स्थानीय तहमा योजना निर्माणदेखि कार्यान्वयन र सार्वजनिक सेवा प्रभावसम्म नागरिकको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरूलाई सामाजिक उत्तरदायित्व र विकासको अभियानमा जोड्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था कार्यालय सुर्खेतका प्रमुख जनक हमालले सरकारी कार्यालयबाट प्रदान हुने सेवामा पारदर्शिता, जवाबदेहिता र प्रविधिको प्रयोग बढ़ाउनु पर्ने आवश्यकता हुलाउनुभयो। नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारी निकाय र नागरिक समाज बीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले नागरिक समाजले सरकारको आलोचना मात्र नभई सुधारका लागि सहजीकरण र साझेदारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुबन विसीले सुशासन कायम गर्न संचार क्षेत्र, नागरिक समाज र युवा बीचको सहकार्य महत्वपूर्ण रहेको औल्याउनुभयो। यस्तै युवा परिषद सुर्खेतका पूर्व अध्यक्ष टेकेन्द्र बस्नेतले युवालाई केवल रोजगारी खोज्ने जनशक्तिका रूपमा नभई समाज परिवर्तनका संवाहकका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनु भएको छ।
10: सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जन सहित पुनरीक्षणका लागि तत्काल प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्राविधिक प्रक्रिया अघि बढ़ाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय गरेको छ। बजेट हेरिरहेको अवस्थामा भएकाले नवगठित सरकारका नीतिगत प्राथमिकताका आधारमा बजेट निर्माणको काम तत्काल अघि बढ़ाउने निर्णय भएको हो। यसै गरी विगत 10 महिनादेखि प्रदेश प्रमुख सचिवको रूपमा कार्यरत वैकुण्ठ प्रसाद अर्यालको सरवा भएकाले उहाँलाई धन्यवाद सहित शुभकामना दिने निर्णय समेत गरिएको छ।
1: लुम्बिनी प्रदेश सरकारले भोलि 29 गते हरितालिका तीजका अवसरमा सार्वजनिक विदा दिएको छ। आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो।
10: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
11: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शिरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। 12 बर्दिया नगरपालिका अन्तर्गत साविक बानियाधार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि 12 बर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: उपचार तथा शल्यक्रियाको सेवा,
2: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
1: एचसीआरसी अस्पताल चार वाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।

0: Mania.
1: Extreme energy drink.
2: Radio Bheri FM.
3: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कालीकोटको सदरमुकाम मान्न बजार प्रवेश गर्ने सड़क खुलाउन नेपाल सेना आफै जुटेको छ। 2081 साल फागुन 10 गते खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग खन्दा पहिरो गएर अवरूद्ध भएको बजारको मुख्य सड़क मरमतमा नेपाली सेना जुडेको हो। नगरपालिकाले सड़क मरमत नगरेपछि लामो समय अवरूद्ध बनेको थियो। सड़कको दयनीय अवस्था र आगमनमा परेको समस्यालाई ध्यानमा राख्दै नेपाली सेना देवी बक्स गुल्म कालीकोटको टोलीले सड़क मरमतको कार्य शुरू गरेको हो। कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेनाले भत्किएको सड़क निर्माण गरिरहेको बताउनुभयो।
4: भेरी खबरमा अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रहरूका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका हुन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिइएको छ। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता पनि भएको छ। भेटमा सीमा क्षेत्र शान्ति स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजकिसियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन्। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
3: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ। आसिफ शेखको शानदार साथीकी पारीसँगै नेपाल एसिसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनौट भएको छ। मलेसियामा भएको फाइनल खेलमा नेपालले युएमाथि 44 रनले जित हासिल गरेको हो। 314 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको युए पाँच बल बाँकी छँदा 269 रनमा अल आउट भएको हो। युएका लागि राहुल चोपाराले अभिजित शतकीय पारी बनाए भने हारको टार भने टार्न सकेनन्।

0: टोलीका लागि तनिस सुरीले 32 तथा कप्तान हरिप्रीत भाटियाले 33 रन बनाएका हुन्। नेपालका लागि करण केसीले 3, ललित राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, बसिर अहमद र दिपेन्द्र सिंह एरीले 1-1 विकेट लिएका हुन्। यसै गरी आसिफले आफ्नो ओडीआई करियरमा दोस्रो शतक बनाउने क्रममा अर्जुनसँग पहिलो विकेटका लागि 97 रनको महत्वपूर्ण साझेदारी गरेका थिए। युएका लागि इबार अहमदले 4 विकेट लिँदा खुजाई बिन तनवीरले 2 विकेट लिएका हुन्। नेपालले सन् 2023 प्रिमियर कपको फाइनलमा पनि युएलाई नै पराजित गरेको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी पुरस्कार समेत जित्नु भएको छ। उहाँले प्रतियोगिताका सर्वाधिक 18 विकेट लिनु भएको हो। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइक किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 को सेटले हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ प्राप्त गर्यो। अन्नपूर्णले 25-15, 25-20 र 25-18 को सेटमा जितेको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: यस वर्षको तीज पर्व आजदेखि शुरू, आज दर खाने दिन।
0: सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु। सल्यानमै मोटरसाइकल दुर्घटनामा तीज मनाउन माइत हिँडेकी चेलीको ज्यान गयो।
1: दैलेखको राकम बजार नजिकै खोल्साको झाडीमा लुकाइएको पेस्तुल, म्यागजिन र 5 राउण्ड गोली बरामद, 2 जना पक्राउ।
0: र नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्यो। एक दिवसीय एसिया कपमा पनि छनौट। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट टेकराज केसी र मधुवन विषय विदा हुन्छौ। नमस्ते।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधै बाजुछौ।
3: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरदिया 98-165-0-72, 98-224-21-679 र 98-125-10-349।
4: होइन दिदी, किन निराश भएर बस्नु भएको?
5: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
4: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
7: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
8: प्रोप राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
9: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
10: त्यो सँगै सिरक, दसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
11: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
12: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै पन्ना सिरप दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप राइटर बिन्तीराम राजभन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
13: सूचना समाचार अनि मनोरञ्जनको साथी।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाधार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन मिति यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुगपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984905450 वा 9802439301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाको भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष

0: जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाजुसँग।

0: कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन्दै
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक दिग बजार बर्दिया।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेछ।

0: छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुक चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इंद्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, तपाईँको राशिफल र तपाईँसँग प्रत्यक्ष रूपमा फोनमा सम्पर्कमा कुराकानी गर्नेछौ र हामी तपाईँसँग भएका विविध जानकारीहरू पनि, तपाईँलाई केही समस्याहरू छ भने त्यसको समस्याको समाधान र धेरै कुराहरू सनातन सभ्यतामा रहेर हामी तपाईँसँग तपाईँलाई ज्ञानवर्धक कुराहरू पनि दिदी जानेछौ। अबको एक घण्टा करिब करिब समय तपाईँसँग बिताउनेछौ। नेपालमा सनातन रेडियो नेटवर्क हुँदै विभिन्न चर्चित रेडियो स्टेशनहरूबाट कार्यक्रम एकैसाथमा नेपालभरबाट सातै प्रदेश र 77 जिल्लाबाट कार्यक्रम प्रसारण भइरहेको छ। तपाईँको साथमा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित छु। अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा दुईटा नम्बर हामी खुल्ला गर्नेछौ, 98453 97658 र 98142673601 मा सिधा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्नको लागि वा आफन्तहरूको बारेमा जन्मकुण्डलीहरू हेर्नको लागि फोन गर्न सक्नुहुन्छ। दुईटा नम्बर छन् कार्यक्रम ज्योतिष दर्पण। हामीले दशकौंदेखि तपाईँहरूसँग यसै गरी प्रसारण गरिरहेका छौं। सनातन रेडियो नेटवर्क चितवन भरतपुरबाट प्रसारित हुँदै नेपालभरमा विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम बजिरहेको छ र देश विदेशबाट पनि अनलाइनको माध्यमद्वारा धेरै धेरै धेरै सज्जनहरूले कार्यक्रम सुन्दै आउनु भएको छ। कार्यक्रम ज्योतिष दर्पणको आज शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग आदि ग्रह गोचरबाट आज मिति 2083 साल भदौ 28 गते आज आइतबार, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 13 तारीक नेपाल सम्मति 1146 यहाँ लाथ्व। रुद्रनाम संवत्सर श्री सूर्य रहेको छ। दक्षिणायन वर्षा ऋतु भाद्र शुक्ल पक्ष। सूर्य उदयमा पवित्र दिन रहेको छ। आज द्वितीय 3:46 वाला बिहान 7:19 थियो भने यतिखेर तृतीय प्रारम्भ भइसकेको छ। हस्ता नक्षत्र 21:44 फला, दिनको 2:30 शुभयोग 25:49 फला, तैथिलकरण 33:40 फला, आज आनन्द आदि योगमा भने मानस योग रहेको छ। आजको दिनमानको समय 30:53 फला, बिहान सूर्य उदय 5:48 जाँदा भयो, साँझ सूर्यास्त 6:09 रहनेछ। आज दर्खाने दिन, आज सामवेदीहरूको लागि उपाकर्म गर्ने दिन पनि हो। हामी यजुर्वेदी परियो, सामवेदी पनि हुन्छन् अनि कोही अथर्ववेदी पनि हुन्छन्, कोही चारा वेद मध्येमा चार थरीका हुन्छन्, ऋग्वेद, यजुर्वेद, सामवेद अनि अथर्ववेद। यी चार प्रकारका वेद अनुसार आफआफ्ना कर्म, आफआफू गर्ने उपाकर्महरू गरिन्छ। हामी अलिक पहिले गरेर सक्यौं, अब आज सामवेदी जसले सामवेदमा आधारित भएर हाम्रो संस्कारलाई अगाडि बढ़ाइरहेको छ उहाँहरूले आज उपाकर्म गर्ने दिन पनि हो। आज हामी नेपाली, हामी नेपालले आज हामी दरखाना दिन्छ। हाम्रो घरमा आज चेलीबेटी, आज हाम्रो घरमा भान्जा भान्जी, आज हाम्रो घरमा पर पाहुनाहरू थुप्रै भएर सात्विक भोजन गरेर राम्रो हुन्थ्यो। तर भोलिको व्रत हामी त शास्त्रले भन्छ, कुनै पनि कर्म गर्दैछौ, कुनै पनि पूजा पाठ गर्दैछौ भने 7 दिन अगाडिदेखि पवित्र हुनु भन्छ। तर यो तीजको नाममा चाहिँ अलिकति विकृति भएको कि भन्ने छ, यसको बारेमा फेरि चर्चा गरौंला एकैछिनपछि। तर अहिले कार्यक्रममा पालो भएको छ यतिखेर ग्रह गोचरको। सूर्य सिंह राशिमा रहनु भएको छ, चन्द्रमा कन्या राशिमा छन् यतिखेर। तर आजको चन्द्रमा रात्रि 1:52 कन्या राशिमा रहन्छन् भनेको आज जन्मिने सम्पूर्ण जातकको रात्रि 1:52 चाहिँ कन्या राशिमा जन्म हुनेछ, तत् उपरान्त भने तुला राशि प्रवेश गर्नेछन् चन्द्रमाले। मंगल यतिखेर मिथुन राशिमा छन्। बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, बृहस्पति सँगसँगै शुक्र तुला राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहबाट संकेत देखिन्छ। मैले धेरैचोटि भन्दै आइरहेको छु, हरेक दिन पञ्चाङ्ग सुन्यो, हरेक दिन ग्रह गोचरको फलादेशहरू कानमा पर्यो भने गंगा स्नान गरेको, गाईदान गरेको फल मिल्छ, धेरैवटा शास्त्रमा लेखिया छन्। मैले यो तपाईँहरूलाई भन्दै आएको छु, पञ्चाङ्ग ग्रह गोचर अनिवार्य रूपमा तपाईँले धर्मको लागि, पुण्यको लागि पनि सुन्नुपर्छ, तर राशिफल त आफ्नो लागि हो। अबको क्रममा तपाईँसँग ढिलो नगरिकन तपाईँको राशिफलले के भन्छ, बाह्र राशिमा तपाईँ हामी सबै समाहित भएर आजको दिन तपाईँको कुन हिसाबले व्यतीत रहन्छ भन्ने कुरामा प्रस्तुत गर्छु तपाईँका मेष आदि बाह्र राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको आज छैटौं ग्रह छ। छैटौं ग्रह भनेको शत्रु वृद्धि हुनु, स्वास्थ्यमा समस्या आउनु, सामान्यतया आर्थिक क्षेत्रमा पनि कमजोरी अवस्था देखिन्छ मेष राशिको लागि। आज मेष राशिले सबैभन्दा राम्रो भनेको बाह्रौं शनि पनि छ। शनिको र चन्द्रमाको जप गर्नु ओम सम शनैश्चराय नमः वा ओम चन्द्रमसे नमः मन्त्र जप गर्नु दिन सुखद बन्न सक्ने सम्भावना हुन सक्छ। वृष राशिको लागि सन्तानबाट नयाँ र खुशीका समाचार सुन्न पाइने युग छ। विद्यार्थी हुनुहुन्छ, पठन पाठनमा रुचि वृद्धि रहनेछ। कले कार्य क्षेत्रमा संगीत क्षेत्रमा पनि रुचि वृद्धिको सम्भावना छ। जग्गाको कारोबार अनि घरमा अतिथिहरूको आगमन आजको दिन सम्यक असाध्य राम्रो बन्न सक्छ। खुसियालीको क्षणमा दिन व्यतीत रहनेछ। धर्म कर्ममा पनि रुचि वृद्धि छ। कर्कट राशि हुनेको लागि नगरमा बृहस्पति उच्च भएर बस्दा धार्मिक क्षेत्रमा मन जान त सक्ला, तर तेस्रो चन्द्रमाले पराक्रमीको युग पनि छ। कुनै पनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने, कुनै पनि संस्थागत रूपमा तपाईँ अगाडि बढ्नुपर्ने र सबैको प्रशंसा लिनुपर्ने खालको योग राशि कर्कटलाई देखिएको छ। अलिकति आर्थिक क्षेत्रमा भने अनावश्यक खर्च पनि वृद्धि हुन सक्छ। कन्ट्रोल गर्नु, धनको सदुपयोग गर्दा विशेष ध्यान दिनु, हरिसाबमा ख्याल गर्नु राम्रो हुन्छ। सिंह राशिको लागि आज अलिकति टाउको सम्बन्धीको समस्या, आँखामा अलिकति केही दुःख हुन सक्छ। औषधि मूल्यमा धन खर्च वृद्धि हुन सक्ने सम्भावना छ। सूर्य भगवानलाई तामाको कलशबाट जल चढाउँदा केही मात्रामा शुभ संकेतहरू पनि प्राप्त गर्न सकिने योग रहेको छ। बाह्रौं बृहस्पति हुँदा धर्म कर्ममा मन कम जाला, तर व्यापारमा भने असाध्य मन जान सक्ने खालका योगहरू देखिएका छन्। तपाईँको लागि कृषि र पशु चौपायबाट मनक्य धनार्जन गर्न सकिनेछ। अधुरा कामहरू तपाईँको लागि शुभ रहनेछन्। मान सम्मानमा पनि वृद्धि रहन्छ भने नबनेका कामहरू बन्दै जान सक्ने योगहरू राशिबाट संकेत। कन्या राशिमा आजको राशिको दिनबाट संकेत देख्न सकिने सम्भावनाहरू रहेका छन्।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तपाईँको दिन मांगलिक कार्यमा दिन व्यतीत रहन्छ। धार्मिक क्षेत्रमा मन जान सक्छ। आजको दिनमा अनुष्ठान भजनको अवसर प्राप्त रहनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनु राम्रो हुन्छ। उन्नति अनि प्रगति पनि धेरै कुरामा सहज हुनेछ। काममा सफलता हात पर्ने युग र सम्भावनाको राम्रो अवसर जुट्न सक्छ। आजको दिनमा विशेष गरी तरल पदार्थको व्यवसाय गर्ने व्यक्तित्वहरूको लागि विशेष दिन वृश्चिक राशि हुनेहरूको लागि देख्न सकिन्छ। धार्मिक क्षेत्र नयाँ ठाउँको भ्रमण पनि सौभाग्यपूर्ण रहन सक्ने योग छ। आफन्तहरूसँग भेटघाटमा दिन व्यतीत रहन सक्ने योग छ। धनुराशि हुनेको लागि मन असाध्य चञ्चल र चुलबुले रहनेछ। काममा स्थिरता नहुन सक्छ। दुविधायुक्त कामले गर्दा भोलिको दिनमा घाटा पर्ने कामहरूमा अगाडि बढ्न सकिने युग र सम्भावना देख्न सकिन्छ। विशेष गरी आजको दिन तपाईँले विशेष ध्यान दिँदै अगाडि बढ्नुभयो भने शुभ संकेत राशि धनुलाई देख्न सकिन्छ। मकर राशिको यतिखेर सातौं घरमा बृहस्पति छ। नयाँ कामको थालनी, नयाँ कामबाट तपाईँलाई अझ धेरै फाइदाजनक कामहरूमा मन जान सक्ने युग रहेको छ। आजको दिनबाट धनस्थानमा राहु भएकाले आफ्नो पारिवारिक अवस्था भने अलिकति कमजोरी बन्न सक्छ। घर परिवारको मिलेमतो कम हुन सक्ने युग र सम्भावना देख्न सकिन्छ। कारोबार वृद्धि छ, आर्थिक क्षेत्रमा उन्नति र प्रगति भए पनि पारिवारिक अवस्था भने बिग्रिन सक्छ। ध्यान दिनु, पितृको स्मरण गर्नु, कुल देवताको स्मरण गर्नु, मकर राशिको दिन सकारात्मक बन्ने योग र सम्भावना छ। यात्रा गर्दै हुनुहुन्छ, सकिन्छ भने यात्रा रोक्नुहोला अथवा दही खाएर यात्रा गर्दा शुभ मानिन्छ। भगवानको दर्शन र गौमाताको परिक्रमाले गरिएको दर्शन र तपाईँको यात्रा शुभ बन्न सक्छ। चोटपटको भय, अलिकति औषधि मूल्यमा धन खर्च, स्वास्थ्यमा निकै समस्याले गर्दा सताउन सक्छ। पारिवारिक अवस्था पनि कमजोरी बन्दै गइरहेको अवस्था छ। लग्नमा राहु हुनु, आठौं भावको चन्द्रमा र सातौंमा सूर्य हुनु एकदमै पारिवारिक अवस्था, चोटपटको भय अथवा भन्न अशुभको संकेतहरू कुम्भ राशिलाई देख्न सकिन्छ। प्रेम सम्बन्धीका कामहरू सफल बन्नेछन्। नयाँ मित्रहरू जोडिन सक्छन्। अचानक प्रेम प्रस्तावहरू आउन सक्छ। तपाईँको लागि आजको दिन सुखद बन्दै जान सक्ने सम्भावना त रह्यो। स्वास्थ्यमा भने सुधार प्राप्त रहनेछ। तर आर्थिक क्षेत्रमा इनामिना हुँदा मन भने दुखित रहन सक्ने युग छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 3712 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँलाई पुनः राशिफल पछि कार्यक्रममा स्वागत गर्दै म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित भइरहेको छु। आज दर्शना दिन भोलि हरि तालिका तीज, पर्सि ऋषि पञ्चमी, होइन यसपालि के छ लगातार परेको छ हो। अरू बेला के हुन्थ्यो, हरितालिका तीजको भोलिपल्ट मंगल चौथी व्रत हुन्थ्यो, मंगल चौथीको भोलिपल्ट बल्ल ऋषि पञ्चमी पूजा हुन्थ्यो। आज म यसमै थोरै रहेर तपाईँहरूलाई थोरै जानकारी गराउँछु। धेरै जानकारी गराउने समय छैन, हामी तपाईँसँग फोनमा कुराकानी गर्नुपर्छ मलाई थाहा छ, तर आज विशेष दिन भएकाले म तपाईँलाई यो विशेष दिनको पनि जानकारी अवश्य गराउने नै छु। सुनिहाल्नुहोस् है, आज 28 गते आइतबार सूर्योदयमा द्वितीय तिथि 7:19 मिनटसम्म द्वितीय, तत्उपरान्त भने तृतीय रहेको छ। भनेको आज सूर्योदयमा द्वितीय भएको कारणले गर्दा आज दरखाना दिन, भोलि हरितालिका तीजको व्रत उपासना गर्ने दिन, किनकि भोलि 29 गते सोमबार पनि परेको छ। सोमबार अनि अथवा तृतीय तिथिमा सूर्योदय भएको कारणले गर्दा भोलि हरितालिका तीज परेको हो। जहिले पनि भदौ महिनाको शुक्ल पक्षको तृतीयालाई तीज भन्ने गरिन्छ, अथवा हरितालिका तीज द्वितीयलाई दरखाना दिन भन्ने गरिन्छ। यो कसरी रह्यो, किन बसियो, के छ कारण, तपाईँ हाम्रा छोराछोरी पनि बस्दै आएका छन् कि छैनन्, यो वास्तवमा के हो त, अनि यसपालि फेरि भोलि नै हरितालिका तीज सँगसँगै गणेश चतुर्थी व्रत रहेको छ, अनि फेरि पर्सि मंगल चौथी रहेको छ। अचम्मको कुरा के है, यो गणेश चतुर्थी व्रत अनि मंगल चतुर्थी व्रत अन्त फरक फरक छ नि है। मंगलबार म कहाँबाट जाउँ, सुरुमा आज 28 गतेकै कुरा गरौं। आज दर खाने दिन, आज दर के हो, दर आज सात्विक भोजन गर्नु, जुन भोजनले भोलि हाम्रा दिदी बहिनीहरू श्रीमान सहित भनेको छ है शास्त्रले, यहाँ अलिकति कुरो मेल खाँदैन। हामी नेपाली परम्परामा बुढी त बसै भन्ने अनि आफू चाहिँ कता कता गरेर के खाने गर्नुहुन्छ, तर वास्तवमा एक्लै व्रत बस्नुभन्दा श्रीमान सहितको व्रत पूर्ण फलदायक र पूर्ण फल मिल्नेवाला हुन्छ। त्यसो भएको हुँदा भोलि आज दर खाएर सात्विक भोजन, जुन भोलिको दिनमा पानी पनि नखाइकन व्रत उपासना गरेर भगवान शिवको उपासना गरिन्छ है, यो कहाँबाट आयो भन्दा एउटा कति कुराहरूमा किम्वदन्ती छन्, कति कुराहरूमा शिव पुराणका कथाहरू पाइन्छन् होइन। विशेष गरी हरितालिका तीज, नाम हरिको छ, व्रत चाहिँ शिवको छ, फेरि तालिका भनेको के हो, म थोरै रोचक कुराहरू तपाईँलाई बताउँछु। यो कुरा मैले पोहोर पनि भन्दै आएको छु, परार पनि भन्दै आएको छु। हरि भगवानले तालिका मिलाएर लो पार्वती यही तालिकामा यही दिनमा तिमी व्रत बस है भनेको कारणले गर्दा हरि तालिका भयो, हरिले मिलाएको तालिका, हरिले दिएको डेट, हरिले हरि भगवानले दिनुभएको मितिमा व्रत बस्दा भन्ने अर्थ लाग्छ। किनकि पार्वतीले भगवान शिवलाई प्राप्त गरौं भनेर धेरै वर्ष वर्षौं वर्ष चाहिँ तपस्या गरेको शास्त्रीय प्रमाणहरू छन् शिव पुराणमा। विशेष गरी पार्वतीले चाहिँ 108 वर्ष तपस्या गर्दा पनि भगवान शिव प्रसन्न नभएर विशेष गरी 108 वर्षको व्रत पूरा गर्दा पनि शिवलाई प्राप्त नभइसकेको छ। अब मैले शिव प्राप्ति गर्ने उपाय के त भनेर यो कसैलाई थाहा हुन सक्छ, भगवान विष्णुलाई थाहा हुन्छ होला भनेर पार्वती लुखुर लुखुर लुखुर लुखुर वैकुण्ठ धाम जानुभयो, नारायण राधेश्याम भन्नुभयो। त्यहाँबाट पार्वतीको बाणी सुनिसकेपछि भगवान विष्णुले उहाँलाई चाहिँ आफ्नो सारा प्रश्नहरू गरेर पार्वतीले भन्नुहुन्छ, मलाई शिवजीको उपासना गर्ने यत्रो 108 वर्ष गर्ने शिव प्राप्त गर्न सकिन, अब मैले कसरी शिव प्राप्त गर्न सक्छु, महाराज प्रभु परमात्मा ईश्वर भनिसकेपछि शिव भगवानले साइत हेरिदिएर यिनै भदौ महिनाको शुक्ल पक्षको तृतीयको दिनमा शिवको उपासना गर, तिमीले शिवको वरदान पाउँछौ भनेर जुन आज्ञा भयो हुकुम भयो, त्यस दिनदेखि शिव पार्वतीले व्रत बस्न सुरु गर्नुभयो। अनि नारायण भगवान हरि भगवानले तालिका मिलाएर दिनुभएको डेटमा व्रत बसेर शिव प्राप्त गर्न सफल हुनुभएको पार्वतीले त्यस दिनलाई हरि तालिका तीज भनियो। त्यही भएर भगवानले छुट्याउनु भएको टाइममा शिवको उपासना गर्दा पतिको आयु वृद्धि हुने, पतिको ऐश्वर्य प्राप्त हुने, पत्नीको पनि सौभाग्य सुशील प्राप्त हुने, आयु वृद्धि हुने भएको कारणले गर्दा यसलाई हरितालिका तीज भनियो। हरितालिका तीजमा व्रत बस्न सकभर कठोर व्रत, जुन पारावजुर हेर्नुहोस् त 108 वर्ष कठोर व्रत बस्दा पनि फल नमिलेर एक दिनमा जल पनि नखाइकन व्रत बस्दा त्यो फल प्राप्ति हुन्छ। त्यसो भएको हुँदा यो व्रतमा श्रीमान श्रीमती दुवैजना बसेर भगवान शिवको पूजा अर्चना गर्यो भने कति राम्रो हुन्छ। भोलि भोलि घर घरमा सबैले शिवको पूजा गरौं, भएन भने मन्दिरमा गएर पनि एकट्ठा भएर पूजा गर्ने परम्परा पनि छ, त्यसलाई पनि राम्रै मानौं, होइन हो कि? अनि तीजको दिनमा विशेष गरी तीजको साँझको बेला भनेको भोलिका दिनमा शिवजीलाई 108 सुते बत्ती पनि बाल्ने परम्परा छ है, अथवा 108 जोर भए पनि बत्ती बालिदिनु शिवको। विशेष गरी चन्द्रमामा चाहिँ भगवानको अर्चना गर्नुपर्छ भोलि है, किनभने यो तपाईँले कुरो अलिकति धेरै कुराहरूमा तपाईँलाई कुरो बुझ्नु भएको छैन। यो चन्द्रमासँग पनि कनेक्सन भएको बेला हो यो, जुन अरू अरू बेला चाहिँ के हुन्छ भने चन्द्रमा हेर्दाखेरि दोष लाग्छ है भन्छौ होइन। विशेष गरी यो भदौ महिनाको शुक्ल पक्षको चौथी तिथिमा चाहिँ विशेष गरी चन्द्रमा हेर्नु हुँदैन, हेर्नु पनि दोष लाग्छ, तर त्यसलाई तिजकै दिन चाहिँ पूजा गर्न पाइयो, त्यसलाई ख्याल गर्नुहोला है। तर त्यहाँ हेर्यो भने फेरि त्यो फेरि यता भागवततिर जोडिन्छ, सेवन्तक मणि भगवान श्रीकृष्णलाई चोरीको आरोप, त्यहाँबाट भगवान श्रीकृष्णले पहिले चन्द्रमाको दर्शन गरेको, चोरीको आरोप लगाउनु पर्ने भाग्यमा भएको, के कथाहरू छन्, लामा कथाहरू छन्, मैले त्यसलाई भोलि सम्भव भएसम्म म केही कुराको तपाईँलाई जानकारी अवश्य नै गराउनेछु, किनकि आज द्वितीय मात्रै हो नि त, भोलि तृतीया हो, भोलि नै केही कुरा गर्दा त धेरै राम्रो होला। अर्को कुरा रह्यो अब हरितालिका तीजको बारेमा भइहाल्यो। गणेश चतुर्थी व्रत, गणेश भनेको गणेश, गणेश भगवान चौथी तिथिमा जन्मिनु भएको कारणले गर्दा गणेश चतुर्थी नाम रह्यो। अब गणेश कसरी जन्मिए, एउटा स्वस्थानीको कथामा आउँछ, पार्वतीले स्नान गर्दा शरीर माड्दाखेरि मयालबाट चाहिँ गणेशको उत्पत्ति भयो, गणेशलाई चाहिँ म भित्र स्नान गर्दैछु, कोही मान्छे आउलान् कि भनेर दर्पण राखियो। भगवान शिव लोकलाई कल्याण गर्नको लागि बाहिर घुम्न जानुभएको थियो दर्शन निमित्त, फर्केर आउँदा कोही चौकीदार देख्नु भयो, आफ्नो घरमा आउँदा अटेरी गर्यो। अब त धेरै कथाहरू छन्, तिमी भित्र जानुहुन्न भन्ने भयो, गणेशलाई पनि आफ्नो शिव मेरो पिता हुन् भन्ने थाहा भएन, होइन धेरै कुरा छन्। त्यहाँ गणेशले उसको शिर छेदन गर्नुभयो, पार्वतीले थाहा पाउनु भयो र अब आफ्ना महादेवसँग चाहिँ कृपा गर्नुभयो, यो मेरो छोरो थियो तपाईँले हत्या गर्नुभयो, यसलाई कसरी हुन्छ तपाईँले जगाइदिनु पर्यो भनेपछि शिवले आफ्नो गणेशलाई उत्तरपट्टि जानु, पहिलो जे चिज प्राप्त हुन्छ तिमीलाई जीव, त्यो जीवको शिर छेदन गरेर लिएर आउनु भनेपछि जाँदा जाँदै हात्ती भेटियो, हात्तीको शिर छेदन गरे, ल्याइसकेपछि शिवले चाहिँ यो हात्तीको शिर आफ्नो बच्चामा जोड दिनुभयो, त्यहाँदेखि भगवान गणेशको जन्म भएको उत्पत्ति, गणेशमा सार्थक भयो, हात्तीमा सार्थक भयो भने सुणुवाला हुने भयो होइन, तर सुणुवालै मान्छेको मतलब जन्म चाहिँ भएको होइन गणेशको। अर्को कुरा छ, शिव पुराण गणेश पुराणले के भन्छ भने भगवान शिवले अथवा कुनै पनि देवताहरूले चाहिँ एउटा के भयो भने विशेष गरी गणेशलाई प्राप्त गर्नको लागि धेरै देवताहरूले चाहिँ प्रार्थना गर्नुभयो, विशेष गरी धरतीमा भएका अशुभ तत्वहरूलाई नाश गर्ने र शुभ तत्वहरूलाई राम्रो गर्नको लागि भनौँ न। अब तपाईँले कुरो कसरी बुझ्नुहोस् भने भगवान शिवलाई विशेष गरी विघ्नहर्ता भन्ने गरिन्छ, राक्षसको पथको विघ्नकर्ता, देवको चाहिँ विघ्नहरूको विघ्नहर्ता, हर्ता वा कर्ता दुईटा एउटै शब्द हुन सक्छन् सुन्दाखेरि, तर कर्ता र हर्तामा संस्कृत शब्दमा अर्थ फरक लाग्छ। कर्तावाला गर्नेवाला, हर्तावाला हराउनेवाला, राक्षसी पथलाई राक्षसहरूलाई विघ्न गर्नेवाला, देवताहरूलाई विघ्न हर्नेवाला है, हर्नु र गर्नुमा फरक छ। त्यसरी तपाईँहरूले बुझ्नुहोला गणेशको उत्पत्ति भयो सामान्यतया, त्यसरी चाहिँ विशेष गरी गणेशलाई चाहिँ भगवान सबै देवताहरूले प्रार्थना गरेर अनिखेर चाहिँ विशेष आग्रहमा शिव र पार्वतीले गणेश सृजना गरेका हुन् भन्ने पनि गणेश पुराणमा पनि प्राप्त छ, शिव पुराणमा पनि यो कुरा सबै कुरा लेखेको छ। यसरी तपाईँको गणेश चतुर्थी व्रत पनि त्यही कारणले गर्दा 29 गते सोमबार नै भयो है। अब मंगल चौथीहरू पनि आउँछ, ऋषि पञ्चमीहरू आउँछ, यसको बारेमा चाहिँ मंगल चौथी त सिधै पनि मंगलबार चौथी तिथि परेको दिन भनिहालिन्छ, सामान्य कुरो त अब यसमा अझै अरू कुरा ऋषि पञ्चमी बारेमा भोलि भनौँला, आज अलिकति समय अगाडि गइसकेको छ किनभने हामी तपाईँसँग फोनमा पनि प्रत्यक्ष कुराकानी गर्नुहुन्छ। आज मैले थोरै भए पनि तपाईँलाई केही न केही कुराहरू भनेको छु, यसलाई तपाईँले मनन गर्नु। मेन भनेको आज मांस आहार गर्न हुँदैन, लसुन खान हुँदैन, प्याज खान हुँदैन, शुद्ध जसले भोलि तीज मान्छ, जो वैदिक सनातन धर्ममा अंगालो हाल्नु भएको छ, जो म वैदिक हुँ, म चाहिँ निधारमा टिको लगाएर हिँड्छु, टुप्पी पाल्छु, म चाहिँ ब्राह्मणलाई मान्छु, मेरो घरमा कुश छ, मेरो घरमा नाक टाँसेछु भन्ने जसको मनमा छ, जो म किरात हुँ, म बौद्धिष्ट हुँ, जो बुद्ध मान्छ, जो किरातलाई, किरात त स्वयं शिव भोलि यति ठूलो पूजा हुन्छ किरातको वास्तविक हो, तर आज केही खान हुँदैन नि, फेरि अखाद्य पदार्थ, हामी त अखाद्य भनिदिन्छौ, सात्विक भोजन गर्नु पर्यो है आजदेखि। अब फेरि तिजको निमा के जाति हो फेरि होइन, पानीको महँगो पानी पनि खाने होइन, अर्को के पनि खाने होइन भन्दिनँ भन्ने नाम चाहिँ तपाईँले त्यसलाई एकदम ध्यान दिनको लागि अनुरोध गर्छु। यति कुरा भने आज भोलि तिजको दिन श्रीमान श्रीमती दम्पती भएर शिवको पूजा गर्दा पूर्ण फल प्राप्ति हुन्छ, यो चाहिँ अन्तिममा भने मैले। अनि भोलि गणेशको पनि व्रत हेर्नु त, यसपालि अब के छ, भोलि 29 गते सोमबारको दिन हरितालिका तीज पनि पर्यो, तीजको व्रत भनौँ न, तीजको व्रत बस्यो, गणेशको पनि भोलि नि व्रत पर्यो, पर्सि फेरि मंगल चौथी पनि व्रत पर्यो, ऋषि पञ्चमी पनि व्रत पर्यो, भोलि र पर्सि दुई दिन लगातार पर्यो, अरू बेला चाहिँ बीचमा गणेश चौथी छुट्टै पर्थ्यो क्या, तीन दिन हुन्थ्यो, यसपालि चाहिँ दुई दिनमा टरेको छ, भोलि र पर्सि एकदम निराहार व्रत बसेर निको पर्सि चाहिँ ब्राह्मणलाई भोजन गराएर अनि कन्याकुमारीलाई टिको लगाएर दर्शन गरेर मन्दिरको दर्शन गरेर आफूले भोजन गरे भने मान्छे अहिलेसम्म भएका पाप सबै नष्ट हुन्छ। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यिनै जानकारीहरू सहित अब 98453 97658 र 98142376 हामी सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। भूत भविष्य र वर्तमान सम्बन्धीका जन्म कुण्डलीको विश्लेषण गराउन चाहनुहुन्छ भने सिधा नम्बरमा तपाईँ फोन गर्न सक्नुहुनेछ है। हामीलाई प्रत्यक्ष रूपमा नेपालभरबाट सुनिरहनु भएको छ, तपाईँको फोनको प्रतीक्षामा हामी छौ, फोन गर्ने प्रयास गर्दै गर्नुहोला। म भने एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः तपाईँलाई स्वागत गर्नेछु। एकैछिन छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिनलाई हामी तत्पर छौं। केही जिज्ञासाहरू भए फोनमै राख्न पनि सक्नुहुन्छ र हामीलाई दिनैभरि फोन गरेर अथवा हाम्रो फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँबाट पनि हामीसँग तपाईँ सम्पर्कमा रहन सक्नुहुनेछ। यतिखेर हामी सिधा फोनमा सम्पर्कमा, कोही टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? जय श्री राधे।
1: जय श्री राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ, कुन जिल्लामा हुनुहुन्छ अहिले?
1: म शङ्खसभा चन्दनपुरबाट।
0: शङ्खसभा चन्दनपुरबाट कार्यक्रम ज्योतिष दर्पण कुन रेडियोको माध्यमद्वारा सुन्दै हुनुहुन्छ आज?
1: शङ्खसभा एफएम।
0: कतिको सुन्ने गर्नुहुन्छ? आज मात्रै हो कि अरू बेला पनि सुन्ने गर्नु भएको थियो कार्यक्रम?
1: अरू बेला नि सधैँ सुन्ने गरेको छ गुरुजी।
0: है, आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज मेरै बारेमा हेर्न होला गुरुजी।
0: साल महिना गते समय भन्दिनु त।
1: 2055 साल माघको महिना 29 गते।
0: माघ महिनाको 29 गते,
1: 28 गते, 28 गते अनि बिहिबार बिहान 9:10 जाँदा।
0: 9:10 जाँदा कुन जिल्लामा भयो? जाने एकजना बोल्नु है, त्यहाँ दुईजना बोल्नु भने फोन डिस्कनेक्ट हुन सक्छ। कुन जिल्लामा जानु?
1: शङ्खसभा जिल्ला यापुमा।
0: यो हजुरको आफ्नै हो?
1: मेरो आफ्नै हो।
0: राशिको नाम युवता नाम आउँछ, वृश्चिक राशि हुन्छ, दशमीको दिनमा जन्म भएको छ, जेठ महिना फागुन महिनाको कृष्ण पक्षको है। अब लग्नमा बृहस्पति असाध्य भाग्यमानी, स्वगृही बृहस्पतिले अध्यापकको भव असाध्य ज्ञानी असाध्य भाग्यमानी भन्छ। तर

0: आठौं मांगलिक पर्ने मान्छेको वैवाहिक जीवन असाध्यै अशुभ हुन्छ, यो कहिले पनि तार्नै सकिने धेरै गाह्रो कुरा हो यो।
1: के गर्नुपर्छ त गुरुजी? अब
0: एउटा प्रतिमा विवाहहरू गर्ने, शनिबारको दिन व्रतहरू बस्ने, राहु र केतुको चाहिँ विशेष गरी रत्नहरू बनाएर धारण गर्ने, पूर्णिमाको दिन पनि व्रत बस्ने, महामृत्युञ्जय जपहरू गराउने, र अहिलेको अवस्थामा तपाईँलाई सूर्य भन्ने कुरा चलिरहेको छ, शुक्र पनि चलेको छ, सूर्य शुक्रको मजाले शान्ति गराउने है, आठ दसजना ब्राह्मण राखेर मजाले पूजापाठ गराएपछि केही कुरामा सुधार होला, अन्यथा गाह्रो हुन्छ है।
1: हजुर, मेरो यो
0: नरनको नाम त अमृता राख्दैछ गुरुजी। यताको गुरुजी तपाईँको 55 साल हो, माघ महिना हो, 28 गते हो, बिहिबार हो, 9:10 बिहान हो भने यो वटा नाम आउँछ, वृश्चिक राशि हुन्छ, तपाईँको मेन समस्या वैवाहिक जीवनमा देखिन्छ, तर लग्नमा बृहस्पति बिहा त नबिग्रिनु पर्ने भन्छु, तर संकट चल्दै र मांगलिक परेर बिहा बिग्रियो, फेरि पनि बिग्रियो, 4-5 बिहे गर्ने सम्भव राम्रो हुँदैन, जति शान्ति गर्नुहुन्छ त्यति सम्भावना हुने हो, नभए गाह्रो छ है।
1: हजुर, अनि मेरो विदेशको कस्तो हुन्छ गुरुजी? विदेश जाने सोच्दैछु।
0: 26 भन्दा पहिले गएको भए राम्रो हुन्थ्यो, अब जानुभयो भने त पैसा डुब्छ, काम भन्न गाह्रो हुन सक्छ, ध्यान दिनु है।
1: हुन्छ, अनि बुवा मम्मीसँगको सम्बन्ध
0: ठिकै छ, राम्रै छ, अहिले मैले जति भने त्यति मात्रै शान्ति गर्न तपाईँले याद गर्नुहुन्छ, तपाईँलाई धेरै बोल्यो भने याद गर्नुहुन्न, बिर्सिनुहुन्छ, त्यो कपीमा लेखेका के लेख्नु भएको त्यही पहिले शान्ति गराउनु, मेन कुरा चाहिँ सबैभन्दा पहिले वैवाहिक जीवन सुधार भयो भने अन्य कुरा विस्तारी गरौँला, पहिलो कुरोमा मांगलिक शान्ति गर्नु, शनिबार व्रत, आइतबार व्रत, पूर्णिमा व्रत बस्दै अगाडि बढ्नु, महामृत्युञ्जय जपहरू गराउनु, रुद्रचण्डी पाठहरू, शान्ति गर्दै पाठहरू गराउनु, अहिले छुट्टिन्छु है। राधे राधे।
1: राधे राधे गुरुजी।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग शङ्खुवा सब जिल्लाबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। अब फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही जिज्ञासु लाइनमा आइसक्नु भएको मलाई प्राविधिकबाट इशारा प्राप्त भइरहेको छ, को हुनुहुन्छ? श्री कृष्ण, राधे राधे। ए भगवान्,
2: हजुर, राधे राधे।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: खोटाङबाट।
0: खोटाङ जिल्ला, खोटाङ जिल्लाको कुन गाउँपालिका, कुन गाउँमा हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? कसको बारेमा हेर्नुहुन्छ आज?
2: छोराको
0: साल महिना गते समय कपीमा सबै लेख्नु भएको छ नि?
2: हजुर,
0: 83 महिनाको 11 गते सोमबार
2: राति 11 बजे,
0: ठ्याक्कै 11 बजे हो?
2: हजुर।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
2: खोटाङमै।
0: खोटाङ घरमै हो, साकेलामै हो? कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले कसो मात्रै हो?
2: दैनिक।
0: तपाईँको छोराको चतुर्दशीको दिनमा जन्म भएछ, शुक्ल पक्ष राम्रै हो, धनकुमार नाम आउँछ, धनु राशि हुन्छ है, राम्रो छ, त्यस्तो आत्तिनु पर्ने ग्रहहरू छैन, अलिकति एउटा कुरा के छ भने बृहस्पति उच्च भइदियो तर धनस्थानमा मङ्गल गएर बस्दा अलिकति आर्थिक स्तरमा कमजोर हुन सक्छ, पढाइमा राहु भन्ने ग्रहको दृष्टि छ, सामान्य अहिले आत्तिनु पर्दैन, 7 पछाडि चाहिँ सङ्कट पनि चल्छ, त्यो बेला राहुले अलिकति बढी काम पनि गर्छ र त्यो आफ्नो पत्नी सङ्कटाको बेलामा अलिकति अशुभ गर्न सक्छ, 7-15 सङ्कटा भन्ने ग्रहको शान्ति गर्नु, अहिले केही गर्नु पर्दैन, सामान्य छालाहरू बिग्रिने, एलर्जी हुने, डाबरहरू आउने हुन सक्छ यो शुक्र चलेको बेलामा, अरू केही छैन, राम्रो छ लागि है। नाम चाहिँ धनकुमार, धनु राशि हुन्छ। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा उपस्थित हुनु भएको छ, म उहाँलाई फेरि पनि स्वागत गरिहाल्छु। श्री कृष्ण गोविन्द, राधे राधे। कहाँदेखि भगवान, को बोल्दै हुनुहुन्छ यतिखेर देउता?
3: म खोटाङदेखि चित्रकला थापा।
0: चित्रकला थापा खोटाङबाटै हो?
3: हजुर।
0: खोटाङको कुन ठाउँमा हुनुहुन्छ?
3: खोटाङको दिपरुङ सिङमा गाउँपालिका।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ दिपरुङमा?
3: खोटाङ।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: म मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त?
3: 2080 कुशीर महिना 30 गते शनिबार राति 11:22।

0: कुन जिल्लामा भयो जन्म चाहिँ?
1: हजुर,
0: कुन जिल्लामा भएको जन्म?
1: खोटाङ जिल्लामा।
0: खोटाङ जिल्लामा है, छोरा हो?
1: हजुर।
0: राशिको नाम खेमराज नाम आउँछ, मकर राशि हुन्छ, पञ्चमी भन्ने तिथिमा जन्म भएको छ, लग्न सिम्ब लग्न। अब अहिले ठ्याक्कै पिङ्गला भन्ने ग्रहमा प्रारम्भ भयो, अब पिङ्गला पनि सकिन हालेछ, आगोबाट चट्टानबाट ढुङ्गाबाट जोगिनु पर्ने खालको योग छ, एकदमै उताउलो
1: हो,
0: कडा छ, कतै टाउकोमा हड्डीमा समस्या नआओस् एकचोटि ग्रह शान्ति गर्नु, अलिकति बच्चालाई नवग्रहको कवचहरू धारण गर्न पा केही कुरामा कन्ट्रोल पनि हुन्छ, पढाइमा फेरि कमजोरी छ होइन? त्यही हो कमजोरी भनेको, अब हुन त अहिले सानै छ त्यसमा आँटिनु परेन, तथापि पढाइमा अझै पनि कमजोरी देख्छु मैले, भोलिको दिनमा पढाइमा राम्रो गर्नको लागि चाहिँ कवचहरू धारण तुरन्तै गराइदिनु होला, अहिलेदेखि तपाईँको बेस राम्रो भयो भने पढाइमा पनि अझ धेरै राम्रो हुन्छ होइन? नवग्रहको कवचहरू धारण गराइदिनु, अनि एकचोटि यसो हलेसी महादेवतिर गएको बेला यसो दुई तिनजना गुरुबारलाई बोलाएर यसो ग्रह शान्तिहरू रुद्री चण्डी यसो ग्रहका पूजाहरू आह्वानहरू गर्यो भने भइहाल्छ, त्यस्तो धेरै आँचिनु पर्दैन, मेन कुरा चाहिँ कवच लाउनु पर्छ है। अरू के छ विशेष छ? मैले यही कुरा भनिसकेँ, तपाईँको छोराको चिना बन्यो? चिना कोर्नु पर्दैन, हुन त फेरि पण्डितजीलाई पैसा दिनुपर्छ, पैसा कहाँ पाउनु होइन? अनि लक्ष्मण गुरुलाई चिन्नु भएको छैन?
1: चिनेको छ, फोन गर्दा लाग्दै लागेन। अनि
0: दिउँसो लु आज दिउँसो फोन गर्नु, सबैको फोन उठ्छ है, अहिले चाहिँ छ राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, खोटाङबाटै फोन आयो, दुईटा फोन खोटाङबाट, एउटा फोन शङ्खुवासभा जिल्लाबाट, तिनटा फोनमा हामी सम्पर्क गरेका छौँ। अब पक्कै पनि पश्चिमबाट फोन आइदिए सबैको बाट पुग्थ्यो क्या, कहिले सुदूरपश्चिम, कहिले सुदूरपूर्व होइन, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर।
2: हेलो, नमस्ते गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म पाँचदेखि
0: पाँच थरबाट। हजुरको शुभ नाम?
2: म इन्द्र लाउती बोलेको।
0: के अरे नाम?
2: इन्द्र लाउती।
0: इन्द्रा लावती भनौँ न, लाउती लाउती लावती हो क्या तपाईँको थर? आफ्नो थर पनि भन्न किन लजाउनु पर्छ र भने?
2: खै हामी लाउती नै भन्छौँ भने
0: लाउती होइन लावती। अनि लेख्दा के लेख्नुहुन्छ, लाउती लेख्नुहुन्छ कि लावती?
2: लेख्दा चाहिँ लावती।
0: अनि लाउती हो त तपाईँ त भन्न बिग्रिया हो, जस्तै मेरो थर सुवेदी हो भनेर सुवेडी भनिदिन्छ नि मान्छेले क्या, त्यो अलिकति मान्छे खराबी छ नि त नेपालमा होइन, पहिलो कुरो त तपाईँ खराबी, दोस्रोमा म खराबी, अनि अर्को खराइ सबै खराबी है। इन्द्रा लावती बोल्दै हुनुहुन्छ, पाँच थरको कुन ठाउँमा हुनुहुन्छ? मौवामा कार्यक्रममा मितेरीबाट सुन्नुहुन्छ भन्नै परेन होइन?
2: होइन, लालीगुडाबाट सुनिरहेको थिएँ, अहिले भन्दा पनि पाँच मिनट भयो होला बन्द भइरहेको छ, खै के भएको लालीगुडा त्यसरी सुन्छु म निकै झाँद्रोमा टिक्दैन गुरु।
0: ए लालीगुडा सेफमा हिलेमा छ, धनकुटामा छ, त्यहाँ सुन्नुहुन्थ्यो तर अहिले बन्द भयो भर्खरै, तपाईँको रेडियोमा कतै हल्लिएर बिग्रियो कि?
2: छैन छैन, त्यसो त खै अघि अगाडि हिजो अस्ति पनि यसै बन्द भएको थियो, अनि भर्ती चाहिँ फेरि आफै
0: बोलिरहेको थियो, केही प्राविधिक समस्या भयो, म आज जानकारी गराउँछु। अहिले भन्नुहोस् त, कसको बारेमा चाहनुहुन्छ?
2: छोरीको बारे।
0: कति सालमा जन्मिनु भयो छोरी?
2: 81 साल मङ्सिर 13 गते बिहा।
0: कति बजे?
2: बेलुकाको 7:43
0: 7:43 बेलुका भनेको साँझ होइन? कुन जिल्लामा भयो तपाईँको छोरीको जन्म? छोरी होइन त, रेखा नाम आउँछ, तुला राशि हुन्छ, मङ्सिरको कृष्ण पक्षीको त्रयोदशी तिथिमा राम्रै छ, लग्न मिथुन, असाध्य चञ्चली, अहिले ओहो लु रोगी पो भइसकिन्छ गाँठे छोरी त, बिरामी भइरहन्छु हो, राहु भन्ने ग्रह चलेर छ, अलिक अशुभ छ घरमा, तपाईँ र तपाईँको श्रीमानको पनि कुरा मिल्दैन रे हो? होइन होइन, यहाँ त कुरो अर्कै देखिन्छ, तपाईँ कान्छी पत्नी हो र भने? तपाईँको श्रीमानको कान्छी पत्नी होइन नि?
2: होइन होइन,
0: दुईटा बिहे गर्ने योग छ यसको बाबाको। श्रीमान ख्याल गर्नु, धेरै झर्केर नबोल्नु, एकचोटि दुईजनाको चुनाव हराएर ग्रह शान्ति पनि गराउनु। छोरा ईश्वरीलाई राहु भन्ने ग्रह छ, असाध्य अशुभ छ, राहुले स्वास्थ्य बिगार्छ, धन सम्पत्ति नाश हुन्छ। मंगलबारको दिन व्रत प्रारम्भ गर्नुपर्छ। अब हेरौँ त कति राम्रो दिन छ, पर्सि 30 गतेको दिन है असाध्य राम्रो दिनमा मंगलबारको व्रत शुरू गर्दा असाध्य राम्रो, मंगल चौथी भएको दिन शुरूआत गर्दा झन् राम्रो हुन्छ है। हजुरले पनि त्यही गर्नु, घर परिवारमा मंगलबार, दशमीको अष्टमी सप्तमी जे परे पनि खाना भयो भने क्या त्यो चिज चाहिँ बुझ्नु भयो नि, त्यो चिज भने के हो मंगलबार चाहिँ जे परे पनि पार्टी परे पनि खाना भएन क्या, अरू अरू चिजहरू भनेको पूरा रूपमा व्रत बन्नु पर्यो, राहुको शान्ति गर्नु पर्यो। राहु 12 वर्षसम्म राहु छ, के अरे राहुको विशेष गरी शान्तिहरू गराउनु, पूजापाठ गराउनु है। धेरै स्वास्थ्य बिग्रियो भने राहुको कवच लाउनुपर्छ, दुईजनाको एकदम सम्बन्ध नबिग्रिनको लागि चाहिँ हेराउनु होला एकचोटि राम्रोसँग है। अरू के छ विशेष, अरू के छ विशेष जिज्ञासा चाहिँ
2: श्रीमान श्रीमती, यो राम्रो हुनलाई
0: तपाईँले यसको लागि तपाईँको साल महिना गते समय सबै छ नि, तपाईँको साल महिना गते समय सबै छ कि छैन, श्रीमानको पनि छ नि। आज दिउँसो 10 बजे पछाडि मलाई सम्पर्क गर्नु यही नम्बरमा, दिउँसो म जानकारी गराउँछु। छोरीको लागि चाहिँ राहु भन्ने ग्रहको शान्ति गर्ने, अब अलिक धेरै स्वास्थ्य बिग्रिरहेको छ भने राहुको कवच लगाइदिने, नभएदेखि शान्ति गरे पनि हुन्छ होला, शान्ति गर्नु। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहन्छौ। आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्दै तपाईँसँग जोडिनेछौं र तपाईँसँगका विशेष कुराकानी अनि विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी यतिखेर फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ ढिलो नगरिकन उहाँसँग कुराकानीमा जोडिन्छौं। को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? बझाङ जिल्लाबाट बोल्दा अरे है ल
2: हजुर।
0: दानमतीजी निकै छ भा? क्या गर्दा है ल?
2: यतिकै कार्यक्रम सुनि बसिया गुरु।
0: दैनिक सुन्दा हो कब को सुन्दा छोरे?
2: दैनिक हो गुरु दैनिक।
0: अनि अहिले चिया हाल्या?
2: हजुर।
0: चिया हाल्या?
2: चिया खाए हजुर।
0: आज दरमा के खाने हो त तिमीले तिम्रो घरमा?
2: हाम्रो त छैन अहिले चिज गुरु, त्यही भएर।
0: अनि पोहोर साल थियो कि थिएन?
2: पोहोर त थियो।
0: के खाने गरेको छौ तिम्रोतिर?
2: हाम्रोतिर आज खिर खाँदा खाउँ गुरु,
0: अरू
2: दही यस्ता
0: यस्ता खिर दही अनि चुरा अनि ऊ खाँदैन हो? बाख्रा छोरो ठिक छ, निकै छौ क्या तम्रो बझाङ्गी त असाध्य निको मान्दु म पनि, त्यही कारण त हो त तम व्रत उपासना गर्दा हो होइन। अहिले कुन डेटेबाटी कार्यक्रम हुँदा हो? अहिले
2: साइपल
0: एफएमबाटी। कोही को हराउने हो त? छोरीको साल महिना गते समय भन्नु पर्ने हो।
2: 66 साल गुरु, मङ्सिर 20 गते शनिबार बिहान 8:30
0: प्रभात 8:30 जिल्ला
2: भारतको इन्डिया हो गुरु।
0: यो 8:30 इन्डियाको समय हो कि नेपालको?
2: नेपालको समय, इन्डियाको 8:15।
0: अनि इन्डियाको भन्नुपर्ने हो त मलाई, अनि इन्डियाको जिल्ला कुन हो त?
2: नयाँ दिल्ली।
0: न्यू दिल्ली है, ल तम्रो यो चेली हुन् त?
2: हजुर।
0: चेलीको नाम कोपिला रहने हो, मिथुन राज उद्धव छ। असाध्य जिद्दी गर्दैछ, असाध्य एकोरी हुँदो छ, के गर्ने? लग्नमा राहु छ, शिरमा चोट लागेको छ, घाँटीदेखि मात्र कतै फप्प काट्या छ, त्यही त छ क्या। अनि माङ्गलिक पनि परेको रहेछ, असाध्य नक्कली हुने रहेछन् है। अहिले शनि भन्ने ग्रह छ, बिहा गर्न पनि पाइँदैन होला, बिहे पनि बिग्रिन सक्छ। शनि भन्ने ग्रह 29 वर्षसम्म अधीन छन् अहिले, शनिको अधीन, अनि चन्द्र ग्रहणीको पनि अधीन हुँदा छन् रे। विफेय बाह्र मंगल बाह्र उपास्नु पर्दो, विषय बाह्र अनि मंगलबार, मंगलबार त पर्सि 30 गतेबाट शुरूआत गर्नु राम्रो भइहाल्छ, अनि बिहिबारको पनि 1 गतेबाट प्रारम्भ गर्दै राम्रै हुन्छ है।
2: 30 गते त ऊ हाम्रो ससुराको श्राद्ध हुन्छ गुरु, त्यो दिन बस्नुहुन्छ कि?
0: श्राद्ध, श्राद्धको दिन स्टार्टिङ गर्नु भयो होइन, यो यसमा भएन भने अर्को मंगलबार 6 गते गर्दा पनि हुन्छ, केही फरक पर्दैन। यति गरे
2: गुरु
0: हजुर,
2: पञ्चमी 30 गते भयो,
0: पञ्चमीको श्राद्ध 30 गते मंगलबार, भोलि 29 गते, तर 31 गते बुधबारको दिन बिहान पञ्चमी तिथि छ, पञ्चमीको व्रत चाहिँ 31 गते पर्छ। कालसर्पको शान्ति चाहिँ 30 भन्दा 31 राम्रो हुन्छ है। नागको पूजा पनि 31 गते नै गर्नु, किनभने यो ऋषि पञ्चमी चाहिँ सूर्योदयलाई हेर्दैन के, ऋषि पञ्चमी चाहिँ दिनमा जुन दिन पञ्चमी छ त्यही दिन गर्नुपर्छ भनेर देखाएको छ। त्यही भएर यसपालि 30 गते मंगलबार सूर्योदयमा चौथी हुँदाहुँदै पनि ऋषि पञ्चमीको पूजा भनेर पात्रले लेखिदिया छ। त्यही भएर तपाईँले त्यही अनुसारले गर्नुहोस्, राम्रोसँग गर्नुहोस्। अलिकति माङ्गलिक आठौँ छ है, मैले सबैभन्दा दोस्रो चोटि कि सुरुचोटि जुन मान्छेको चिनाए अरे आठौँ माङ्गलिक भएर बिहा बिग्रीको मैले भनेको थिएँ नि, त्यस्तै छ तम्रो चेलीको पनि। अब एको पनि शान्ति गरायो भने निको हुन्छ फेरि, अब यो अधिन त शान्ति गराएपछि निको होला नि त होइन। अब एको लागि एउटा कवच लाउनु पर्ने हो, अलिकति अहिले पनि पढाइमा अलि अल्छी अल्छी गर्ने खालको मान्छे नभए ठिकै छन्, अलिक घमण्डी साह्रै छुच्ची, यिनलाई तल लाउन राम्रोसँग कवच लाउने, राम्रोसँग पूजापाठ गर्ने, अनि मंगलबार बिहिबार उपास्नु पर्दो छ, अनि एक दोस्रो विवाहको लेखा एक सुनाको प्रतिमा बनाइकन शान्ति गरे भने निको होला।
2: हजुर, एकदम सुन्ने थिएँ, पहिला पनि मैले यस्तै हेराएको हौ, त्यस छोरीको बारेमा हजुरले त्यो कुम्भ राशि भई भनेर हजुरले संक्रान्ति बिग्रियो भन्नुभयो, मैले पैसा पठाएर शान्ति गरिदिनु भयो, आज मिथुन राशि भयो, कस्तो
0: 66 सालको मङ्सिरको 20 गते हो
2: हजुर,
0: शनिबार हो
2: हजुर,
0: हजुरले पहिले मलाई अर्कै मिति भन्नुभयो होला नि त, अनि मैले कसरी कुम्भ राशि भन्छु त, कोपिला नाम आउँछ मिथुन राशि हुन्छ भने हजुरले केही न केही गल्ती भन्नुभयो, त्यही भएर मैले के भन्छु कपीमा लेखेर फोन गर्नुहोस् भन्नु कारण त्यही हो क्या। अनि तपाईँ फोन नम्बर दाजु आत्तिनुहुन्छ अनि हजुर,
2: एउटा कुरा हजुर, 5-6 जना सक्दैन भन्नुहुन्छ, 5-6 जना बाहुन चाहिन्छ शान्ति गर्न भन्नुहुन्छ, अनि यताका गुरु के भन्नुहुन्छ भने यहाँका त्यस्तो ऊ गर्ने शान्ति गरेर शान्ति गर्ने बाहुन सक्दै सक्दैन, यहाँका छँदै छैनन् भन्छन्, अब हामीले के गर्ने
0: छैनन् भने, अनि तपाईँको त्यहाँ भरे कोही मान्छे बजाङमा बिरामी भयो भने कहाँ लान्छन्?
2: हस्पिटल नाना,
0: कहाँ छन् हस्पिटल? भनौँ न भन्नु कहाँ लान्छन्? स्वास्थ्य चौकीमा ठुलो ठुलो समस्या भयो, ढाडै भाँच्छु, कहाँ लान्छन्? कुद्दाएर भन्नु दलो,
2: त्यो त हो र, हामी चाहिँ
0: सुन्नु न,
2: हेराउन सक्ने त्यहाँ आउन सक्ने त क्षमता छैन, अब
0: निशुल्क गर्छु मैले, तपाईँसँग पैसा छैन, निशुल्क 1 रुपियाँमा लाग्दैन, बरु आउने जाने भाडा पनि माफी दिउँला, त हजुरसँग मलाई भन्नु पर्यो नि, मसँग पैसा छैन भन्नु पर्यो नि, तपाईँले भनिदिनुहुन्न, अब यहाँ हामीलाई जुन गर्ने
2: हजुरलाई भेट्ने धोको त छ, हामी यहाँ सुदूर पश्चिम त्यहाँसम्म आउने क्षमता छैन, कसरी
0: म भाडा हालिदिन्छु भनिरहेको छु तपाईँले, मलाई फोन गर्नु दिउँछु, म शान्ति गर्छु भन्नु न, ल अब आउनुहुन्छ फेरि, अब भक्तलाई भनेको विश्वासै लाग्दैन मेरो, अनि तपाईँको यो चिना हेर्दाखेरि तपाईँको पैसा छैन मसँग गरेको छु भन्नु त, म आउनु जाने भाडा सबै हालिदिन्छु म, अनि म शान्ति पनि फेरि गर्दा आफ्नो जाने बाबु राख्छु म, त बाबुलाई

0: अर्ग्यानिक र विषादी रहे खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्षको तीज शुरू, आज दर खाने दिन। तीजका 3 दिन पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना। मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने, 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का। पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री, नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति। ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द, इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि। र लालिगामा रियलले रायो भालकानोलाई हरायो, प्रिमियर लीगमा चेल्सी र सिटीको बराबरी। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ। तीजका 3 दिन, आज भोलि र पर्सीसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। आज कोशी, बागमती र गण्डकीका हिमाल तथा पहाड़ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। अरू ठाउँमा पनि बदलीसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। भोलि तीज पर्वको मुख्य दिन कोशी, बागमती र गण्डकी प्रदेशको हिमाल तथा पहाड़ीसँगै लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै पर्सी ऋषि पञ्चमीको दिन कोशी प्रदेशको हिमाल तथा पहाड़ी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। तीजका 3 दिनको अवधिमा विशेष गरी कोशी प्रदेशमा अलि धेरै वर्षा हुन सक्ने अनुमान छ। गैराती, सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परेको थियो। कपिलवस्तुको बाढ़गंगा नदीमा बाढ़ी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरूष रहेका सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि बाढ़गंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ़ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले

0: उनीहरूको उद्धार गरेको हो। यसैबीच बाढगंगा नदीमै पौडी खेल्ने क्रममा हराएका एक बालकको खोजी भइरहेको छ। बाढगंगा नगरपालिका आठका 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त कार्यालय प्रमुख प्रहरी नायब परीक्षक सिंहका अनुसार 16 वर्षीय रिदमलाई सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। मनसून कायमी रहेकोले पहाड़ी क्षेत्रमा पर्ने पानीले तराईका नदी तथा खोलामा 81% बढ़ने र बाढ़ी आउन सक्ने जोखिम हुने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीको आग्रह छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा आबद्ध नेपाली इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय अनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ। यसअघि मलेसियाले नेपालका 25 म्यान पावर कम्पनी मार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो। त्यो सिन्डिकेट भएको भन्दै व्यवसायले विरोध गर्दै आएका छन्। मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासन सम्बन्धी विषयलाई दुई देशबीचको सरकार संवाद मार्फत समाधान गर्न प्रशासनिक तथा कूटनैतिक रूपमा पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे BBSC MAH भेटेरिनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा IOE पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पछिल्लो 5 दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका 2,33,662 सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरूद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल अर्थात खाली सिलिण्डर भरी वैकल्पिक बाटोबाट 30 सिलिण्डर काठमाडौँलाई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार 48,109, मंगलबार 46,218, बुधबार 53,469, बिहिबार 45,230 र अस्ति शुक्रबार 40,636 थान सिलिण्डर काठमाडौँमा बिक्री गरिएको छ। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले गएको भदौ 14 गतेदेखि काठमाडौँ धादिङ र काभ्रेमा रहेका उद्योगका सिलिण्डर बारापर्सा मकवानपुर चितवन नवलपरासी धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाटै ग्यास सिलिण्डर काठमाडौँलाई बिक्री गरिने निगमले जनाएको छ। निगमले खाना पकाउने ग्यास नियमित आपूर्ति भइरहेको दावी गरे पनि उपभोक्तालाई शास्ति भने कायमै छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना मार्फत कसैले ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको वा तोकेको मूल्यभन्दा बढ़ी रकम लिएको जानकारी प्राप्त भएमा 98513 38322 नम्बरमा फोन गरी जानकारी दिन समेत आग्रह गरेको छ। सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ। औरै गाउँपालिकाको शिक्षा शाखाले हिजो सभाहालमा पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रमको आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। यस लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा सुधारका लागि मध्य प्रदेशमा भइरहेको सुझाव संकलन कार्यक्रमलाई प्रभावित पार्ने गरी घटनाको सन्दर्भ तोड़मोड़ गरेर भ्रामक प्रचार गरिएको बताउनु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल मार्फत भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्यलाई कसैले रोक्न नसक्ने उल्लेख गर्नुभएको छ। उहाँले विद्यालय शिक्षालाई थप व्यवहारिक सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको लागि सरकारले विभिन्न जिल्लामा विद्यार्थी शिक्षक र अभिभावकसँग सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा भदौ 24 देखि साथै प्रदेशको 28 जिल्लामा विद्यार्थी शिक्षक अभिभावक र अन्य सरकारवालासँग अन्तर्क्रिया गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिरहेको छ। यो अभियान पर्सि भदौ 30 गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा 77 जिल्लामा सरकारवालासँग सुझाव लिइनेछ। अब विदेशको खबर। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढ़ेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीका अनुसार रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएका ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको संलग्नता पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गर्नुभएको छ। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द्व हर्मुज जल डमरू मध्येमा बढ़ेको तनाव तथा यमनमा इरान समर्थित हुथी समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढ़ेको छ। अब खेल खबर. ला लिगामा रियल माड्रिडले रायो भालेकानोलाई 4-1 पराजित गरेको छ. रियलका किलियन एम्बाप्पेले 2 गरे, जितसँगै रियलले ला लिगामा 12 जोडेको छ. यस्तै इंग्लिश प्रिमियर लीगमा चेल्सी र हल सिटीले 2-2 बराबरी खेलेका छन्. चेल्सीका लागि जुआओ पेड्रोले दोस्रो हाफमा गोल गर्दै टोलीलाई हारबाट जोगाए. चेल्सीले 7 मिनटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लियो, तर हल्का मोहम्मद बेल्लौमीले 28 र 34 मिनटमा गरी 2 गरे. यो बराबरीपछि हल सिटी 8 सहित तेस्रो स्थानमा छ भने चेल्सी 7 सहित चौथो स्थानमा छ. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. यस वर्षको तीज पर्व शुरू, आज दर खाने दिन. तीजका 3 पर्सिसम्म नै देशका केही ठाउँमा पानी पर्ने सम्भावना. मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा 25 म्यान पावरमा छानबिन गरिने. 250 म्यान पावरको पूर्व स्वीकृति रोक्का. पछिल्लो 5 दिनमा काठमाडौँमा 2,33,000 सिलिण्डर ग्यास बिक्री. नियमित आपूर्ति भइरहेको निगमले दावी गरे पनि उपभोक्तालाई शास्ति. ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द. इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि. ला लिगामा रियलले रायो भालेकानोलाई हरायो. प्रिमियर लीगमा चेल्सी र हल सिटीको बराबरी.
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज. गर्जन छ सधैँ बाघ्छ.
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने. गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ.
6: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ.
6: साइना मेडिकल हलका सेवाहरू,
8: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने. प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ.
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ.
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ.
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ.
6: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ.
5: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी. नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517.
9: सन्जो कहाँ हो के यति हतार हतारमा?
10: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो.
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर.
9: ए रमेश पर्ख न, कता हेरेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पा जाए पो मारस है. म फेरि नमन सपिङ सेन्टरमा जाइदु.
9: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
12: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ. अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
9: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी. सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582.
10: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि.
13: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
14: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
13: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
15: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

हिमालय सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुरपानी खैलार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-99301 सम्पर्क गर्न सकिनेछ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ। सिकुस्ताकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर। मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा। मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
0: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शिरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शिर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शिर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगताको सामुदायिक भवन मिति त्यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शिर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शिर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुरपानी खैलार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बाह्र बर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बाह्र बर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बाह्रवर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गताको सामुदायिक भवन मिति केही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनु हुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-99301 सम्पर्क गर्न सकिनेछ।

0: आयो भन्दैछौ त क्या
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 MHz गर्जन सस्नदै बाघ्ने रेडियो टाइगर स्टुडियो टाइम अहिले दिउँसोको 3 बजेको छ राष्ट्रको शान किसान
3: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र वेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र 3 सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द अन्ति अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कप उपाधिका लागि भारत र श्रीलंका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट स्याप्रुगेशी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मल्लेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षा कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्निच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी स्थित उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो। यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसी की आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89 करोड़ रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको। यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू इलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र संरक्षण समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौथली प्राप्त भएका थिए। प्राप्त यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप चलचित्र उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। राम सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। राम सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकिसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50 हजारको युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू पार्टी शुद्धिकरण सुदृढीकरण र रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन् गएको फागुन 21 गतिको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन् एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबाल थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर इरान इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप सर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इरानका इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अब खेल खबर दशौं संस्करणको एसीसी महिला एसिया कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेश सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेको सी बाढ़ी हिम पहिरो कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समयले नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान इराक र टर्कीको आह्वान। द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नु पर्नेमा जोड़ र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैं बाजे।
4: खुसीको खबर।
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
4: साइना मेडिकल हलका सेवाहरू,
7: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
4: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
8: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजोहरूको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ABC, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
9: पोर्सालिक बात सम्झोट आम्भिन र लक्ति र हरबरा पानी बस्तबेर अस्तिम कहाँ र सिक्जाए त सोचोट लट्ठी ठिपकन घर डान डान पानी बर्से टिकिमन छटपटाइ लाग
10: हाट धन्न ब्यालम र टिक ठिकम छ सुरक्षित ठाउँमा सरली नारी बट्टी
9: हाँ हो बदा
11: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिला सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यान हिलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
12: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
13: नमस्कार, तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं, बाज्दै।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज।

बुधबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: 너 와요! 와요! 와요!
1: 오이 바가야 아야돼! 너 와요! 와요! 뭔데 저우터! 야요!
0: 워터니! 라디오 타이거 와요!
2: 요호! 라디오 타이거 운암세 탑로 2 메가헤르츠 गर्जन सस्नदै बाघसिंह रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो
3: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
4: यही असोज 9 गते शुक्रबारको दिन
3: पेट छाती सुगर प्रेसर थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: हिमालय सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 3 मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शिरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। 12 बर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाधार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि 12 बर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 बर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बरगताको सामुदायिक भवन मिति यही भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुरपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाको भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचरनिस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: कान्छी
1: गहना कहाँबाट किने सोच बनाएकी थियौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
0: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया।
4: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अन्कल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681006393।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुनि।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइटु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580।

0: र 98 20 43 41 61 61।
1: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: धादिङको कृष्णभीर सड़क खुल्यो, तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने। भोटेकोशीमा बाढ़ी आएको 1900 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास जारी। बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने।
0: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य सकियो, शिलान्यास गरेको 9 महिनामै काम पूरा।
1: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई।
2: कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ। सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा कूटनीतिक रूपमा सम्वाद गरे।
0: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन। विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा। महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म।
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरपझुम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक भरतझोम गाउँपालिका जोमसुम मुस्ताङ।
4: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
5: भरतझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा रहेको कृष्णभीरमा सड़क अवरूद्ध सड़क सञ्चालनमा आएको छ। भोटेपछि हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गति सड़क भाँसिएको थियो। भाँसिएको सड़क भन्दा केही माथिल्लो भित्ता काटेर नयाँ ट्र्याक खोलेर आजदेखि सड़क पुनः सञ्चालनमा ल्याइएको हो। आज दिउँसो ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराएको छ। ग्यास बुलेट नयाँ ट्र्याक भएर अघि बढ़ाउँदा धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम सहित नेपाली सेना पनि पुगेको थियो। तत्कालका लागि ग्यास बुलेट ट्रकहरू मात्र सञ्चालन गरिनेछ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलको रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर गाड़ीलाई थप सहज बनाइने बताएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ।
1: भोटेकुसी नदीमा बाढ़ी आएको आज 1900 दिन, अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अहिले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको काम भइरहेको छ भने अन्यत्र पीड़ितहरूको व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाइसकिएको छ। बाँकी भागमा एस्काभेटर र लोडर प्रयोग गरी ठूला ढुंगा पन्छाउने काम भइरहेको छ। चिलिमेको सुरुङभित्र 8 जना फसेका अनुमान छ। सुरुङको सागुरो भागभन्दा झण्डै 120 मिटर भित्रबाट आवाजको प्रतिध्वनि सुनिएकाले फसेका व्यक्तिहरू सकुशल हुन सक्ने अनुमान छ। प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ी परेका मध्ये 1386 जनाको शव भेटिएको छ। 5130 जना हराइरहेका छन्। 339 जना घाइते अस्पताल भर्ना भएकामा 269 जना डिस्चार्ज भएका छन्। घरबार विहीन भएका 3761 जनाले होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। बाढ़ी र पहिरोपछि पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक सरकारी प्रतिवेदनले देखाएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितुवनमा गरी 7,500 भन्दा बढ़ी निजी घरहरू पूर्ण रूपमा बगेका वा लेदोले पुरिएका छन्। मुख्य व्यापारिक, धार्मिक तथा पर्यटकीय मार्ग मानिने त्रिशुली करिडोर ध्वस्त हुँदा पर्यटन कर्मी, चालक, व्यापारी र निर्माण श्रमिक ठूलो संख्यामा प्रभावित भएका छन्। पर्यटकीय क्षेत्र लाङटाङ र गोसाई कुण्ड मार्गका 600 विदेशी नागरिक, 233 गाड़ी चालक र मरमतमा खटिएका जलविद्युतका कर्मचारीहरू हराइरहेका छन्। यस्तै चीनसँगको मुख्य व्यापारिक नाका रसुवा गाड़ी अवरूद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प बनेको छ। बाढ़ीले 13 जलविद्युत आयोजना, 48 सार्वजनिक भवन र 18 विद्यालयमा क्षति पुर्याएको छ। सुरक्षा निकायले भारत सीमासँगै खोजी कार्य तीव्र बनाएको छ भने पालिकाहरू मार्फत हराइरहेकाहरूको अन्तिम तथ्याङ्क संकलन गर्ने काम भइरहेको छ।
0: यसैबीच भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपियाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषद बैठकले 4 जनासम्म सदस्य भएको परिवारलाई मासिक 15,000 र 4 जना भन्दा बढ़ी सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै बाढ़ी प्रभावितको राहत, पुनर्स्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुल्ला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न स्थानीय तहहरूमा फारम पठाइसकेको पनि मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभएको छ।
1: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्डे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिडुङ हिमालको उत्तरी मोहडामा झण्डे 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिमचट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिमचट्टान खसेको ठाउँमा 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट छेप्रुवेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावती पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाट पुग्दासम्म प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्नेच्युडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ।
0: यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया शुरू गरेको छ। बाढ़ीको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका खोजी गर्न आउँदो सोमबार विज्ञहरू सहितको समिति गठन गर्ने मन्त्रालयका प्रवक्ता मोहन कुमार साकियाले जानकारी दिनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार यस घटनालाई केवल अतिवृष्टि नभई उच्च हिमाली क्षेत्रमा विकसित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। विपदको उत्पत्ति कहाँबाट भयो र यो कसरी तल्लो क्षेत्रमा फैलियो भन्ने वैज्ञानिक प्रमाण नभेटिएकाले जलवायु परिवर्तनलाई प्रमुख कारण मान्नु अघि पूरै घटनाक्रमको पुनरावलोकन गर्न लागि हो। 3 चरणमा हुने यस अध्ययनमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी लेन्दी नदी प्रणालीसम्मको भौगोलिक क्षति, पहिरो तथा नदीको बहाव बीचको अन्तर सम्बन्ध र जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कन गरिनेछ। भोटेकोशी लेन्दी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फका सूचना र तथ्याङ्क समेटिनेछ। ड्रोन र सेटेलाइट प्रविधि सहित स्थलगत निरीक्षण गर्ने यस उच्च स्तरीय समितिलाई विस्तृत प्रतिवेदन बुझाउन 2 महिनाको समय दिइएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। मलेसिया रोजगारीमा देखिएको अन्यल हटाउन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धादिङको कृष्णगिरी सड़क खोल्यो, तत्कालको लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने, भोटेको सीमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास चल्दै, बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रूपियाँ आवास भाड़ा दिने, भोटेको सी बाढ़ी हिम पहिरोको कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, बाढ़ीको वैज्ञानिक अध्ययन प्रक्रिया अघि बढ़ी लगायत खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केभी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्रै निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89,00,00,000 रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अगाडि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्।
0: म्यानपार छनौट सम्बन्धी म्यानपार कम्पनी छनौट सम्बन्धी विवाद बढ़ेपछि नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारी अन्यलमा परेको छ। मलेसियाले नेपालबाट श्रमिक लैजानका लागि 25 प्रमुख म्यानपार कम्पनी र तिनका सहायक कम्पनी छनौट गरेपछि नेपाल मलेसिया श्रम सम्बन्धमा नयाँ विवाद देखिएको हो। सरकारले ती कम्पनी मार्फत आएका मागपत्रको पूर्व स्वीकृति रोकेको छ। साथी हृदय रिमालले मलेसियामा कामदार पठाउने म्यानपार कम्पनी छनौट सम्बन्धी विवाद र यसका लागि भइरहेको कूटनीतिक प्रयासबारे युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्यसँग कुराकानी गर्नुभएको छ।
2: केही नेपाली कम्पनीहरूको मात्रै नाम लिस्टिङ भएको भन्ने जानकारी प्राप्त छ। मुख्य समस्या चाहिँ हाम्रो त्यो नै भयो, किनभने हामीले प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गरेको र हाम्रोमा दर्ता हुने सम्पूर्ण कम्पनीहरूको हैसियत समान हुने अवस्था हुँदाखेरि सीमित कम्पनीहरू असाध्यै लिमिट कम्पनीहरू चाहिँ कस्तो मापदण्ड र कस्तो मूल्याङ्कन पद्धतिबाट चाहिँ लिस्टिङ भए त भन्ने नै हाम्रो मूल चासोको विषय हो।
11: झण्डै 1100 इजाजत प्राप्त म्यान पावर कम्पनी भइरहँदा 25 मात्रै पाएको भन्ने छ त्यो, होइन? यसलाई व्यवसायहरूले चाहिँ सिन्डिकेटको आरोप लगाउनु भएको छ। यसमा चाहिँ नेपाली व्यवसायहरू संलग्न भएको अथवा मलेसियाबाटै केही त्यस्तो समस्या आएको हो कि के भइरहेछ? अनुसन्धान छानबिन सरकारले के गरिरहेछ?
2: मलेसियाको प्रतिनिधिको रूपमा यहाँ अहिले कार्यवाहक राजदूत जो हुनुहुन्छ उहाँसँग डे फर्स्टबाटै हामीले संवाद सुरु गर्यौं। हाम्रो पुरानै प्रणाली बमोजिम चाहिँ व्यवस्थापन गरिदिन भनेर कूटनीतिक नोट पनि पठायौं। त्यसपछि मन्त्रालयले निर्णय गरेर विभाग मार्फत सम्बन्धित कम्पनीहरू जो 25 लिस्टिङ भएका भनिएका थिए के कुन पद्धतिबाट तपाईँहरू जानुभयो, मूल्याङ्कन प्रणाली के हो, चाहिँ तपाईँहरू चाहिँ कसरी लिस्टिङ हुनुभयो त्यो हामीलाई जानकारी दिनुहोस् ताकि हाम्रा सम्पूर्ण चाहिँ मेन पावर कम्पनीहरू लिस्टिङ हुन सक्नुहोस् भन्ने तर्फबाट हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेको थियो। चाहिँ सपोर्टिभ एजेन्सी भनेर पनि नाम आइराखेको अवस्था छ। अब मन्त्रालयले निर्णय गरेर विभाग मार्फत कार्यवाहीको प्रक्रिया अगाडि बढेको छ। मन्त्रालयको डिसिजन चाहिँ स्थापना कालदेखि हालसम्मको आर्थिक तथा वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाको गतिविधिका बारेमा अनुसन्धान गरिनुपर्ने भन्ने ढङ्गबाट चाहिँ विभागलाई निर्देशन गएको र विभागले त्यही ढाँचाबाट त्यसलाई कार्यवाहीको प्रक्रियामा लगिसकेको अवस्था छ भने मलेसिया सरकारसँग चाहिँ हामीले हाम्रा कम्पनीहरू चाहिँ समान हैसियतका हुने र एक कम्पनीको अन्तर्गत अर्को कम्पनी रहने कानूनी प्रावधान नभएको श्रम सम्झौता छ। त्यो श्रम सम्झौतामा पनि सम्पूर्ण कम्पनीहरूको समान हैसियतलाई मलेसियन गभर्नमेन्टले पनि स्वीकार गरिदिएको हुँदा सोही बमोजिम स्वीकार गरिदिनको लागि भनेर अस्ति पनि हामीले 2-3 दिन अगाडि पनि हामीले कूटनीतिक रूपमा संवाद गरेको।
11: पछिल्लो समय नीतिगत रूपमा अरू के सुधारहरूको प्रयास भइरहेका छन् यो वैदेशिक रोजगारको सन्दर्भमा?
2: वैदेशिक रोजगार एन र नियमावलीमा हुने परिवर्तन नै हो मुख्य रूपमा, होइन? सुधार के भयो भनेर हेर्छौँ, तर ऐन जो इम्प्लिमेन्टेसन हुनुपर्छ, हुने विषय हो, हुने कानून हो, त्यसमा र नियमावली जो कार्यविधिगत कानुन हो ऐनलाई चाहिँ व्यावहारिक रूपमा रूपान्तरण गर्छ त्यो कानुनमा स्पष्ट रूपमा सुधार भएन भने नीतिगत रूपका सामान्य अरू प्रकृतिका सुधारहरू चाहिँ इम्प्लिमेन्टेसनमा आउँदैन त्यसले गर्दा सुधारको ठ्याक्कै छाया चाहिँ नदेखिन सक्छ तथापि अरू प्रकृतिका सुधारहरू भएका छन् जस्तै गुनासो सुन्ने संयन्त्रकै सन्दर्भमा पनि विभागबाट अहिले उजुरीको fret.gov.np जो सफ्टवेयर बनाएर अहिले त मुद्दा दर्ता पनि त्यही प्रणाली मार्फत भइआएको छ अहिले विभागको पहिले चाहिँ श्रम स्वीकृतिको काम मात्रै फेसलेस थियो भने अहिले चाहिँ मुद्दादेखि लिएर अब केवाईसी फारमलाई पनि त्यसलाई सिस्टम अपडेट गरेर त्यसलाई पनि चाहिँ अनलाइन ल्याउने भन्ने प्रणाली विकास गर्न खोजिरहेको छ शुल्कको विषयका सन्दर्भमा पनि अहिले चाहिँ समिति गठन भइकन रिपोर्ट चाहिँ अध्ययनको क्रममै छ सुधारहरू भएका छन् एमको पनि तर्जुमा सहमति जो संशोधनको प्रयासमा छ तर्जुमा सहमतिको लागि कानून मन्त्रालय गइसकेको अवस्था छ भने पेश गर्नुपर्ने नियमावलीको एउटा रूपरेखा पनि लगभग भइसकेको अवस्था
1: उहाँ हुनुहुन्थ्यो युवा श्रम तथा रोजगार मन्त्रालयकी प्रवक्ता एवं सहसचिव मीरा आचार्य नेपाल दर्पणमा खबरकै सिलसिला यस वर्षको तीज शुरू भएको छ तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज व्रतालु महिलाहरूले शक्ति प्राप्तिका लागि दूधबाट बनेका शुद्ध तथा आडिलो परिकार दरका रूपमा खाँदैछन् पौराणिक मान्यता अनुसार हिमालय पुत्री पार्वतीले निराहार व्रतपछि महादेवलाई पतिका रूपमा प्राप्त गरेको स्मरणमा यो पर्व मनाउने गरिन्छ तर पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै दर खाने गरगहना र पोसाक प्रदर्शन गर्ने जस्ता तडक फडक बढ़ेकोमा धर्मशास्त्री र समाजशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् सरकारी निकाय र नागरिक समाजलाई संस्कृति जोगाउन र विकृति रोक्न उनीहरूले आग्रह गरेका छन् अर्कातिर यस पटकको तीज विपदको पीड़ाका कारण खल्लो बनेको छ रसुवाको भोटेकोसी बाढ़ीका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि नुवाकोट धादिङ लगायत देशभर शोकको छाया परेको छ आफन्त गुमाएका र विस्थापित बनेका परिवारका लागि यस वर्षको तीज उल्लास भन्दा पनि सहानुभूति र सहयोगको अपेक्षा गर्ने माध्यम बनेको छ यसैबीच भोलि तृतीयाका दिन पशुपतिनाथ मन्दिरमा पूजा आजाका लागि आउने भक्तजनको सुविधाका लागि ध्यानमा राख्दै बिहान 3 बजेदेखि नै चारै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ दर्शनार्थीका लागि 5 लाइन कड़ा सुरक्षा व्यवस्था र सिफल चौरी बनकाली तथा तिलगंगा लगायतका ठाउँमा पार्किङको प्रबन्ध मिलाइएको छ
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ
12: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं मोबाइल चार्जमा राखौं आवश्यक कागजात औषधि खानेकुरा पिउने पानी टर्च रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ बालबालिका ज्येष्ठ नागरिक गर्भवती बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिश होम खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 8 पिल्लरी फाटमा जंगली हात्तीको बथानले 2 घर भत्काएको छ। जंगली हात्तीको बथानले सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय नीरज जफ्रेलले जानकारी दिनुभयो। हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो। हात्ती बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयवासी त्रसित छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढ़ाएको बताउनुभयो।
4: प्रधान सेनापति अशोक राज सिगदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिगदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश
5: सन् 2027 घोषणा हुने 900 एकाडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू एलिफेन्ट इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरिएको जानकारी दिएको हो। अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट ओस्कार अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र एलिफेन्ट इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यस अघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशि सहित पुरस्कृत गरिसकेको छ।
4: नेपाल चीन उत्तरी कोरला नाका लोमाथाङका 4 नियचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राशि संकलन भएको छ। रसुवाको भोटेको सीमा भदौ 10 बाढ़ीबाट नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोको तातोपानी नाका पूर्ण बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़ेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 रूपियाँ राशि संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राशि संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। चीन रूस भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास व्यापार ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका समाचार संस्था एएफपीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। यस्तै चिनिया राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता एआई व्यापार तथा लगानी सहजीकरण डिजिटल उद्योग स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यलाई 5 महत्वपूर्ण पहल प्रस्ताव गर्नुभएको छ। उहाँले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच हिजोदेखि शुरू भएको 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन आज समापन भएको छ। यस क्रममा भारतले आउँदो वर्षको शिखर सम्मेलनका लागि अध्यक्षता चीनलाई हस्तान्तरण गरेको छ। ब्रिक्स सन् 2009 स्थापना भएको समूह हो। शुरूमा ब्राजिल रूस भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो। पछिल्लो विस्तारसँगै इरान साउदी अरेबिया संयुक्त अरब इमिरेट्स लगायत देश पनि समूहमा जोड़िएका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर. जापानको आइसी नायोगामा आउँदो असोज 3-18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदको लागि नेपाल क्रिकेटको टोली घोषणा भएको छ. नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो. टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्. नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए. यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका वरियताका आधारमा सिधै खेल्दैछन्. जापान आयोजकका रूपमा सहभागी हुनेछ. नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ. शीर्ष 2 पर्ने टोली क्वार्टर फाइनलमा पुग्नेछन्.
5: र 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्. फाइनल खेल युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति 8:15 शुरू हुनेछ. श्रीलंका साबेक विजेता टोली हो. गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो. भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्. महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो. यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्. प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो. अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ. 6 पटक फाइनल पुगेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ. यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ.
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
5: धादिङको कृष्णवीर सड़क खुल्यो. तत्कालका लागि ग्यास, बुलेट र ट्रकहरू मात्र सञ्चालन गर्ने. भोटेपछिमा बाढ़ी आएको 19 दिन पनि जीवित भेटिने आशा सहित सुरुङमा उद्धारको प्रयास जारी. बाढ़ी प्रभावित परिवारलाई सरकारले मासिक 15,000 आवास भाड़ा दिने.
4: एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सकियो. शिलान्यास गरेको 9 महिनामै काम पूरा.
5: म्यान पावर कम्पनी छनौट विवादले मलेसिया रोजगारी अन्यलमा. समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको सरकारको भनाई.
4: भारतको नयाँ दिल्लीमा 18 संस्करणको ब्रिक्स शिखर सम्मेलन समापन. विश्व अर्थतन्त्र र भू राजनीतिक तनावबीच सहकार्यको खोजी.
5: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा. महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै.
4: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश देवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं. उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं. नमस्कार.

0: 99.2 MHz गर्जन सधैं बाग्छै।
1: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ्ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
2: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
1: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
2: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने, किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
1: केही सर्पहरू रातको समयमा बढी सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने।
2: घर वरपर झाडी, काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए चुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
1: सर्प देखेमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ, त्यस्तो अवस्थामा नचलाउने।
2: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
1: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ।
2: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी, तलाव, खोला, नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने।
1: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरुद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने।
2: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
1: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ।
2: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
1: तुरन्त नजिकैको स्वास्थ्य चौकी, सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने।
2: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, सार्फो गर्नतिर समय खेर नफाल्ने।
1: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।

हिमालय सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका तीन मानपुर बर्दियाको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण निर्धनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन र ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 वर्गताको सामुदायिक भवन मिति केही बदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 शाहीपुर गाउँ स्थित समिति भवन मिति बदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 घोडरी माछट चोक स्थित रेड क्रस भवन मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुरपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साथै एकीकृत निर्णय प्रमाणीकरण साधारण सभा यही असोज 4 गते आइतबार सम्पन्न हुने सम्पूर्ण शेयरधनी सदस्यहरूलाई सहर्ष जानकारी गराउँदछौ। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-993-1 मा सम्पर्क गर्न सकिनेछ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: सिकुसाकोस भरि गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भरि गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया। मिति यही भदौ 24 गते।
2: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर। मिति यही भदौ 25 गते।
3: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा। मिति यही भदौ 26 गते।
2: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया। मिति यही भदौ 27 गते।
3: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया। मिति यही भदौ 30 गते।
2: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया। मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरिगाउँ बर्दिया। मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्रणाली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: झुम्री गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
6: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: ओहो मेर्सा नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठुलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठुलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परि जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल
3: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

शिव दर्शन फिल्म्स प्रणाली सम्पूर्ण प्रस्तुत गर्दछ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया।
2: यो साल त ढुक्क भयो है बुढी।
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
5: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
6: होइन दिदी, किन निराश भएर बस्नु भएको?
7: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
6: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। भुरीगाउँ बजारमा रहेको नरेश सुनसाली पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
8: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
9: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
10: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534304।
11: सिको साकोस भुरीगाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ।

0: यहाँको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल साहिपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: हो त नि, रेडियो टाइगर आयो।
4: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ सिंह।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म पनि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइम।

0: मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिका बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।